0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिला

0: हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
2: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580812244।
5: वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो
6: हो। तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ।
5: अनि वनमा आगो किन लाग्छ त?
6: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
5: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
6: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्री निभाउँ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ।
5: आउनुहोस्, डढेलो रोकौँ, वन जोगाउँ, भविष्य बचाउँ, वन जोगाउँ, जीवन बचाउँ, डढेलोबाट भविष्य बचाउँ। हामी सचेत, वन सुरक्षित, हरियो वन हाम्रो सम्पत्ति। डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश।
7: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780, 532780।
8: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
9: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जात है। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़ती स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निशुल्क मिलत है।
8: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बची सका जात है।
9: जानकारी राहत चाहिए कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
10: नेपालगंजका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र DM नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनु भएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ECG, EEG, NCV, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजे को छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 30 गते बुधबार, मे 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको एकादशी तिथि। सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याको आधारमा बजेट दिइने, 15 दिन बिदा कटौती, तीर्थयात्री चढेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
1: चीनसँगको पारस्परिक कानूनी सहायता कानूनी सहायता 6.5 वर्ष पछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै।
0: सुदूरपश्चिम मधेस र कर्णाली एसई नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
1: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढाउने इरान को चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा।
0: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लिग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
1: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाँट कुरेलेमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सडक खण्ड अन्तर्गत पानिनी 8 कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरीकारले अर्घाखाँचीका प्रमुख डीएसपी दिपस बहादुर जिस्सीका अनुसार 1 जनाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीयकै बिन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाइ छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1ख504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्यामहरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
3: घुम्ती पाल्पा सडक खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ, यो अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ, होइन? त्यसमा चाहिँ ध1ख504 नम्बरको बस अनियन्त्रित भइक सडकबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यहीँ हाम्रो जिल्ला अर्घा हाजिर, केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
0: सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सिआइएनसँग बताउनुभयो।
4: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
0: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
1: मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर सस्तो भएपछि बचतकर्ता सिधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढेको छ। 2082 चैत मसान्तमा वाणिज्य ब्याङ्करको निक्षेपको भारतीय औषध ब्याजदर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन्। तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ्नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गभर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ, घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ, तर बैंकमा राखेपछि 2-4 पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। बिस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घरदो ब्याज दर बढाउनका लागि सरकारले साना व्यवसायहरूको मनोबल बढाउनु पर्ने समेत उहाँले बताउनु भएको छ।
0: नेपाली काँग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको सुरुमै काँग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरुरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
1: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा दुईमा दुई क थपिएको छ। थपिएको उपदफा दुईको कमा उपदफा दुई बमोजिम प्राप्त निवेदन मनासिबदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाडीहरूलाई समस्या।
5: सोचेको थिएँ त अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बेला चाहिँ म वेट लिन्छु, टाइम पनि इम्प्रुभ गर्छु।
1: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: व्यावसायिक कृषि पद्धति अपनावे के खातिर कृषक वर्ग के यहाँ कृषि व्यवसायिक प्रवर्धन सहयोग और तालीम केंद्र खजुरा बाके के विशेष अनुरोध।
7: कृषि क्षेत्र में यहाँ व्यवसायिक पद्धति अपनाए के आय मूलक व्यवसाय मार्फत आत्मनिर्भर बना जाए और बनावा जाए। कृषि पेशा के यहाँ मर्यादित बनावे उद्यमशील विकास कई के रोजगारी सृजना करा जाए करावा जाए। कृषि व्यवसाय में यहाँ तुलनात्मक विश्लेषण कई के आमदनी मूलक व्यवसाय छनौट करा जाए। खेती व्यवसाय के नियमित अभिलेख रख के विश्लेषण करक बानी बैठावा जाए। बाजार देख के मात्र उत्पादन योजना बनावा जाए। व्यवहारिक व्यवसायिक योजना तैयार कई के कार्यान्वयन करा जाए। सफल उद्यमी बनो, व्यवसाय के यहाँ निरंतरता देव, विस्तार करा जाए करावा जाए। कृषि प्रावधिक विज्ञ लोगन से नियमित सर सलाह और सुझाव लीन जाए और वही अनुसार व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करा जाए करावा जाए।
6: अकेले प्रयास से कृषि क्षेत्र में यहाँ व्यवसाय प्रवर्धन प्रभावकारी रूप में यहाँ कार्यान्वयन न कई सके कारण से हम लोग निजी और सरकारी सब सरोकार वाला लोग एकजुट हो के अपन अपन भूमिका निर्वाह संबंध में सहकार और प्रयास करा जाए करावा जाए।
7: तब आवश्यक सर सलाह और जानकारी के खातिर नेरे के संघीय तथा प्रादेशिक स्तर के सरकारी कृषि सेवा उपलब्ध करावे वाले कार्यालय, केंद्र, प्रयोगशाला, निर्देशनालय और स्थानीय तह के कृषि विकास शाखा में यहाँ संपर्क रखे खातिर अनुरोध करा जाते है। कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालीम केंद्र खजुरा बांके।
8: दैनिक रु 197 मा
1: सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम, मधेश र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेश सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11-12 को नतिजा कर्णाली, मधेश र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भए भने मधेशबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटुली दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोडा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिनी शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाडी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैतकै हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रैको रेमिटान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 अर्ब रुपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
0: भित्रीपन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नुभएको खबर छ। एक वर्षभन्दा बढी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन काङ्ग्रेसको विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नुभएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्णबहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गामध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरु योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमिन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्तर समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित 4 ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कारवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरै रहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर मौरीको गोलाबाट मह काट्न स्थानीय मह सिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वनदेवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह सिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात् शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नुपरेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारत विद्यार्थी संघको सुपुर्दगी सन्धि शीर्षकमा टपिन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैनिक उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्धविरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रबुद्ध बढाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लिग 2081 एनपिएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपिएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लिग 2 सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रतिउत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलसन झाले जितको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। सङ्कटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ। सङ्कटाले हिजो कपिलवस्तु 11-1 फराकिलो गोल अन्तरले जित निकाली अन्तिम 4 स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
1: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाँके, बर्दिया, दाङ र रोल्पा।
1: खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढिरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाडीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
13: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
5: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बेला चाहिँ म वेट लिन्छु, टाइम पनि इम्प्रुभ गर्छु।
13: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
14: योभन्दा अगाडि घरैमा 10 किलोमिटर खेले हो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
13: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगञ्ज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाडीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 का समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
14: यस्तो बाटोहरूमा ट्र्याक आफैले ट्र्याक नापेर त्यसमा गर्छन्। म यसमा त्यही भएर अगाडि पनि हुन्थे, आर्मीतिरै फिल्डमा भए गरी दौड तयारी गर्दैछ।
13: नेपालगञ्जकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
5: एकदमै खुसी लागिरहेछ।
13: आयोजक नेपालगञ्ज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाडीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाडीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
15: स्कुलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ, त्यति खासै भएन भने अनुसारको चाहिँ नि त्यो सहभागिता देखिएन। किन आज फेरि आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी भएको छ।
13: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाडीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाडी सहभागिता पनि बढाउन आवश्यक छ।
16: तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यसपछि पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु।
13: नेपालगञ्जलाई साँच्चीकै दौडमय सहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाडीहरूको बुझाइ छ। खेलाडीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाडीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगञ्ज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने 15 दिन विदा कटौती। तीर्थयात्री चढेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
0: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याजदर भन्दा महँगी धेरै।
1: सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
0: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी। अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा।
1: र एनपिएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आइसिसी विश्वकप लिग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन। राष्ट्रिय महिला फुटबलमा कपिलवस्तुलाई हराउँदै सङ्कटा सेमी फाइनलमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसङ्ग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, एकजना महिला एकजना पुरुष, र त्यहाँ पुरुष जो छन् जसले केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ, त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनैतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
17: यो कृष्ण सार एफएम
18: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
19: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। बाँकेमा एसीईमा 76% विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि, प्रदेश सुशासन केन्द्र स्थानान्तरण रोक्न बाँकेको टोली मुख्यमन्त्री भेट्दै आन्दोलन गर्ने चेतावनी। नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा, होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका परिवारलाई झुल वितरण। गर्मी बढेसँगै बर्दियाको कृषिसार संरक्षण क्षेत्रमा सोलर पोखरी निर्माण, प्युठानमा जलेर घाइते बाबु छोरीको उपचारको क्रममा मृत्यु। र दाङमा करेन्ट लागेर बस चालकको ज्यान गयो, पशुपालन सम्बन्धी सिप विकास तालिम बर्दियामा सम्पन्न।
1: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 वैशाख 30 गते बुधबार, अहिले नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको थोरै प्रभाव रहेको छ। कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा केही बादल लाग्नेछ र तराई भूभागमा थोरै बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। एसई परीक्षा 2082 बाँकेका 76% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नेपालगञ्जका प्रमुख धनसुदन चौलागाईले परीक्षामा सहभागीमध्ये 6066 विद्यार्थी पास भएको र 1916 नन ग्रेड भएको जानकारी दिनुभएको छ। अघिल्लो वर्षको एसईमा 62.1% विद्यार्थी उत्तीर्ण भएका थिए। यता राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसीईमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसीईको नतिजामा नन ग्रेडेड भएका 146,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। यस वर्ष 284,160 विद्यार्थी ग्रेडेड उत्तीर्ण भएको र 146,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 512,421 विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 430,667 सहभागी भएको जानकारी दिनुभएको छ। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसीईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि जेठ 1 गतेदेखि 7 गतेसम्मको समय निर्धारण गरेको जानकारी उहाँले दिनुभएको छ। गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने 29 दिनमा नतिजा सार्वजनिक गरेको थियो। सोमबार सार्वजनिक गरिएको एसीईको नतिजामा 65.98% विद्यार्थी ग्रेडेड भएको र यो नतिजा गत वर्षभन्दा 4.17% वृद्धि भएको उहाँले जानकारी दिनुभएको छ। यस वर्ष प्रदेश अनुसार कोशीमा 50,890, मधेसमा 44,592, बागमतीमा 77,113, गण्डकीमा 26,550, लुम्बिनी प्रदेशमा 44,000 256, कर्णालीमा 19,095 र सुदूरपश्चिममा 21,664 ग्रेडेड भएका छन्। परीक्षामा मध्य प्रदेशका 31,725, कोशीमा 21,366, लुम्बिनीमा 27,893 विद्यार्थीहरू नन ग्रेडेड भएका छन्। यस वर्ष कक्षा 11 भर्ना प्रक्रिया बोर्डले छिट्टै सुरु गर्ने बोर्डका परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। नेपालगञ्ज 14 महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई कुनै पनि हालतमा बाँकेबाट दाङ सार नदिने निर्णय गर्दै त्यसका लागि पहल, पैरवी र आन्दोलनको अगुवाई गर्न एक कार्यदल गठन गरिएको छ। सोमबार नेपालगञ्जमा नागरिक समाज बाँकेले आयोजना गरेको बाँके जिल्लाबाट सरकारी कार्यालयहरू स्थानान्तरण हुँदै गएको सन्दर्भमा सरकार र समाधान विषयक वृहत अन्तर्क्रियामा उक्त निर्णय गरिएको हो। कार्यालय सार्ने कार्य रोक्न दबाब दिन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलले मङ्गलबार नै लुम्बिनी प्रदेशको राजधानी दाङ पुगेर मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई भेटी प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट नसार्न आग्रह गर्ने निर्णय गरिएको कार्यदलका सदस्य नमस्कार शाहले बताउनु भएको छ। उहाँका अनुसार कार्यदलमा बाँके र बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू, 6 राष्ट्रिय राजनीतिक दलका बाँके जिल्लाका अध्यक्षहरू तथा नागरिक समाजका अगुवा र विभिन्न सङ्घ संस्थाका प्रमुखहरू रहेका छन्। पर्याप्त पूर्वाधार र संरचना हुँदाहुँदै पनि ठोस कारण बिना प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट सार्न खोज्नु गम्भीर विषयको भन्दै यस्तो निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी समेत दिएको उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक कुमारी पुष्पा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो। पालिकाभित्रका 15 वर्ष मुनिका 3,438 र 16 23 महिनाभित्रका 2,735 बालबालिकाले राष्ट्रिय खोपको तालिका अनुसार सबै खोप आवश्यक खोप प्राप्त गरेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभएको छ। उहाँका अनुसार छुटेका 0 12 बालबालिका र खोप लगाउन छुटेका 276 बालबालिकालाई समेत खोजी गरी घर घरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो। समुदायमा अझै पनि खोपप्रतिको चेतावनी कम रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैको पहल र आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख चौधरीले बताउनुभयो। उहाँले समुदायमा खोप सम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभएको छ। बागेश्वरी पोस्ट .com खबर लेखेको छ। कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ। अत्यधिक गर्मी र लामखुट्टीको समस्या बढेपछि नगरपालिकाले झुल वितरण गरेको जनाएको छ। कोहलपुर 11 स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित बनेका परिवार अहिले नगरपालिकाले व्यवस्थापन गरेको नयाँ बस पार्कको टर्मिनल भवनको होल्डिङ सेन्टरमा बसिरहेका छन्। होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट बचाउन राहतस्वरूप झुल वितरण गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो। होल्डिङ सेन्टरभित्र बालबालिका तथा ज्येष्ठ नागरिकहरूले झुल नहुँदा लामखुट्टेले सुत्नै नदिन डेङ्गु सर्ने जोखिम रहेकाले झुल वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार मङ्गलबार होल्डिङ सेन्टरमा बसेका 69 परिवारलाई झुल वितरण गरिएको हो। नगरपालिकाले वडा नम्बर 2 14 विभिन्न स्थानमा 16 होल्डिङ सेन्टर सञ्चालन गरेको जनाएको छ। विस्थापित परिवारलाई अस्थायी बसोबास, खानेपानी तथा शौचालयको व्यवस्था सबै मिलाइएको नगरपालिकाले जनाएको छ। गोर्खापत्र अनलाइनमा गजेन्द्र गुरुङले खजुराबाट खबर लेख्नु भएको छ। तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुन थालेपछि बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा सोलर प्रविधियुक्त पोखरी निर्माण गरिएको छ। दुर्लभ वन्यजन्तु कृष्णसारलाई गर्मीमा सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले संरक्षण क्षेत्रभित्र विभिन्न स्थानमा सोलर पोखरी निर्माण गरिएको हो। गुलेरा नगरपालिका दुई स्थित कृष्णसार संरक्षण क्षेत्रमा हाल छ स्थानमा सो पोखरी निर्माण गरिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ। करिब 2,550 बिघा क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा हाल 244 कृष्णसार छन्। तीमध्ये 61 भाले र 168 पोथी र 15 बच्चा रहेका छन्। सोलर प्रणाली बिहान घाम लागेपछि सञ्चालन हुने र साँझ घाम अस्ताएपछि स्वतः बन्द हुने भएकाले पोखरीमा निरन्तर पानी उपलब्ध हुने व्यवस्था मिलाइएको छ। कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका सूचना अधिकारी रामु केसीका अनुसार संरक्षण क्षेत्रभित्र पर्याप्त पानी नहुँदा कृष्णसार पानीको खोजीमा बाहिरिने र त्यसक्रममा कुकुर तथा अन्य वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम बढेकोले यसो गरिएको उहाँले जानकारी दिनुभएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ, पश्चिम डायरीमा राप्ती सोनारी 6 सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान सुरु।
2: त्यो कार्यक्रम आउँदा हामीहरूलाई धेरै नै खुसी लागेको छ। हाम्रो वरिपरि पहिला फोहोरहरू धेरै हुन्थे, आजभोलि हामीले 3 हप्ता भइसक्यो सरसफाई अभियान चलाएको।
3: हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन, हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रुमहरूमा प्रयोग गर्ने, क्यान्सर रोग भएको हुनाले यो चाहिँ अब नहोस्, यसलाई चाहिँ हामीले उन्मूलन गराउन सकौँ
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अनकल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
6: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
5: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
7: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98-580-43-888, कार्यालय प्रमुख, 98-580-45-788 सूचना अधिकारी र फोन नम्बर 081-550-626, 081-550-627, फ्याक्स नम्बर 081-550-426, 24 घन्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 98-580-53-488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
8: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
9: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन, युरोसर्जन जनरल क्यान्सर मूत्र तथा मृगौला रोग विशेषज्ञ
10: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ
9: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
10: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
9: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
10: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
10: र छाला यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा
9: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध
10: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब रेडियो सामग्री बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान सुरु गरिएको छ स्थानीय सरकारको अगुवाईमा भएको अभियानलाई प्रभावकारी र दिगो बनाउन स्थानीयले जोड दिएका छन् बडापत्र वडामा मात्रै पछिल्लो 4 वर्षमा 50 बढीलाई क्यान्सर देखिएको छ निशु जोशीको रिपोर्ट
13: फोहोरले वातावरण मात्र होइन मानिस र पशु स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ यही समस्यालाई मध्यनजर गर्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर 6 औपचारिक कार्यक्रम मार्फत सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान सुरु गरेको छ अभियान सुरु भएसँगै स्थानीयहरू उत्साहित बनेका छन्
2: त्यो कार्यक्रम आउँदा हामीहरूलाई धेरै नै खुसी लागेको छ हाम्रो वरिपरि पहिला फोहोरहरू धेरै हुन्थे आजभोलि हामीले 3 हप्ता भइसक्यो सरसफाई अभियान चलाएको सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाइ पनि हुन पाइयो भनेर खुसी छु म्याम यो कार्यक्रमहरू अझै उत्साह साथ हामीहरू गर्नेछौँ टोल विकास समितिले
3: अब यो जुन अभियान सुरु गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रुमहरूमा प्रयोग गर्ने अनि त्यस बाहिर बाहिर चाहिँ ओडाले हामीलाई एउटा ठुलो फोहोरमालाई भनेर सिमेन्टेड डस्टबिन पनि उपलब्ध गराइदिनु भएको छ म हाम्रो चाहिँ मोहनपुर बस्ती अलि बजार एरिया नै हो मोहनपुर जोरैया चाहिँ त्यहाँ चाहिँ एकदमै सफा छ हाम्रो त्यहाँका व्यापारीहरू चाहिँ त्यहाँ चाहिँ एकदमै सफा छ हाम्रो त्यहाँका व्यापारीहरू

0: उहाँका अनुसार गाउँपालिकाभित्र रहेका 75 सहकारीलाई समेत अभियानमा जोडिनेछ।
1: र सबभन्दा पहिले त हामी घर परिवारलाई सिकाउँछौँ र घर परिवार लगायत हामीले टोलमा जस्तै सहकारी मार्फत हामीले धेरै हाम्रो एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी नै 75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदीबहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 अभियानहरू गरेर सरसफाई राख्नेछौँ र हामी रोगबाट मुक्त हुनेछौँ।
0: तर अभियानलाई दिगो बनाउन नकुहिने फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमारले जंगल नजिकै भएकाले प्लास्टिक जन्य फोहोर जंगलमा व्यवस्थित गर्नुपर्ने बताउनु भयो। बाटोमा गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड टाँच्नुपर्ने उहाँको सुझाव छ।
2: हाम्रो चोक चोकमा हामीले बोट अभियान राखिदियो भने त्यो बोटमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोट हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचा जस्तै लाग्छ नि, अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाह छ।
0: अभियान अन्तर्गत स्थानीय विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी, महिला स्वास्थ्य स्वयंसेविका आदि मार्फत सरसफाई बारे सचेतना फैलाउने, डस्टबिन वितरण गर्ने लगायतका कार्यक्रम 2 सञ्चालन भइरहेका छन्। मोहनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाले कुहिने फोहोरलाई मल बनाउने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गर्ने अभ्यास सुरु गरिएको बताउनु भयो।
3: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिनमै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने, होइन मलको पछि मलको प्रयोग गर्ने पनि गरिरहनु भएको छ।
0: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाइमा उदाहरणीय बन्नुपर्ने बताउनु भयो। उहाँले विशेष गरी महिलाहरू घर व्यवस्थापनसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
4: आज सायद तपाईँहरू यहाँ धेरै महिला दिदी बहिनीहरू हुनुहुन्छ, धेरै महिला दिदी बहिनीहरूले सायद यो प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरैसी काममा बढी केन्द्रित हामी नै हुन्छौँ।
0: अभियान सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएका छन्। वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको साथ आवश्यक रहेको बताउनु भएको छ। पर्यटकीय क्षेत्रमा बढ्दो फोहोर प्रति चिन्ता व्यक्त गर्दै उहाँले सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो।
5: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन, र प्रत्येक व्यवसाय दाजुभाइ दिदीबहिनीहरूलाई पनि म यहाँबाट अनुरोध गर्न चाहन्छु, तपाईँले 200 एउटा डस्टबिन ल्याएर राख्दै गर्दा तपाईँलाई ठुलो घाटा छैन, तपाईँ एउटा सभ्य व्यापारी भन्ने तपाईँ त्यहीँबाट चिनिनुहुन्छ। त्यसै गरेर सामुदायिक वनका क्षेत्रहरूमा हाम्रो वडामा विभिन्न पर्यटकीय क्षेत्रहरू छ। त्रिपुरेश्वर मन्दिरको क्षेत्रमा हेर्ने भने आज प्लास्टिक चारैतर्फ देखिन्छ, आज नागरा फल हेर्ने भने प्लास्टिक चारैतर्फ देखिन्छ। भर्खरै भाइरल भएको हामीले राप्तीप्रित सामुदायिक वनको त्यो नहरको झरना हेर्ने भने त्यहाँ पनि प्लास्टिक देखिन्छ। म यहीँबाट अनुरोध गर्न चाहन्छु सामुदायिक वन कर्मीहरूलाई, तपाईँहरूको पनि यो कार्यक्रममा एकीबद्धता जनाउनु भएको छ र तपाईँहरूको होस्टेमा हैसे भन्ने सधैँ साथ रहन्छ भन्ने विश्वास पनि लिएका छौँ, र यो विश्वासका साथसाथै तपाईँहरूले आफूले गर्ने जिम्मेवारी पनि पक्कै पछि हट्नुहुन्न भन्ने म विश्वास लिन चाहन्छु।
0: वडाध्यक्ष खरेलका अनुसार पछिल्लो 4 वडाबाट 57 क्यान्सर पीडितलाई सिफारिस गरिएको छ। पहिलो वर्ष 11, दोस्रो वर्ष 13, तेस्रो वर्ष 15 र यस वर्ष 18 क्यान्सर पीडित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले अस्वस्थ जीवनशैली र खराब बानी व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
5: निर्वाचित भएर आएको आज 4 वर्ष पार गर्दै गर्दा हामीले पहिलो वर्ष 11 क्यान्सर पीडितलाई सिफारिस गर्यौँ, दोस्रो वर्ष 13 क्यान्सर पीडितलाई सिफारिस गर्यौँ, तेस्रो वर्ष 15 सिफारिस गर्यौँ, यो वर्ष मलाई लाग्छ 17-18 क्यान्सर पीडित सिफारिस गर्दैछौँ। आज प्रत्येक वर्ष हिजो गाविस हुँदै गर्दा फतेपुर गाविसमा 1 एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पुरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढिरहेको छ, के हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो? होइन, तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौँ त्यो बानीले आज क्यान्सर पीडित भइरहेका छौँ। फलानुलाई छ, फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
0: सरसफाई केवल अभियान होइन, स्वस्थ समाज निर्माणको आधार भएको भन्दै स्थानीयहरू अब व्यवहारमै परिवर्तन ल्याउनु पर्नेमा जोड दिइरहेका छन्।
6: रेडियो रिपोर्टपछि अब बाँकी खबर। जलेर गम्भीर घाइते हुनुभएका बाबु छोरीको उपचारको क्रममा ज्यान गएको छ। प्युठान नगरपालिका 9 पहाड पाखाका सानु नेपाली र अञ्जली नेपालीको उपचारका क्रममा ज्यान गएको हो। 45 बाबु सानुको वैशाख 19 कृतिपुर अस्पतालमा ज्यान गएको थियो भने 18 छोरी अञ्जलीको मङ्गलबार बिहान अस्पताल

0: हस्पतालमा उपचारका क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ। यता दाङमा करेन्ट लागेर बस चालकको ज्यान गएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका सात मलई निवासी बस चालक 41 वर्षीय पूर्णबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नाम उपेक्षक रमेश बोहराले जानकारी दिनुभएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805232568
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकेको युनेस्को क्लबले बर्दियामा सुँगुर बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी 1 महिने व्यावसायिक शिव विकास तालिम सम्पन्न गरेको छ। क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा ठाकुर बाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो। युवा महिलाहरूलाई आय आर्जन स्वरोजगार तथा दिगो हरित जीविकोपार्जनका लागि व्यवहारिक ज्ञान प्राविधिक सिप र उद्यमशीलता क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ठाकुरबाबा र राजापुर नगरपालिकाका 30 जना युवा महिलाको सहभागिता रहेको थियो। ठाकुरबाबा नगरपालिकामा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा वडा नम्बर 2 का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद कणेलको अध्यक्षता तथा उपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। दैनिक नेपालगञ्जले खबर लेखेको छ। सन् 2019 नोभेम्बर 7 नेपाली सेनाले जाजरकोट डोल्पा सडक खण्डको 118 किलोमिटर मध्ये 103 किलोमिटर सडकको ट्र्याक खोलेर सडक डिभिजन चौरजारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो। सोही खण्डमा बाँकी रहेका 14 पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयलाई मागेको सहमति दिएको छ। सडक हस्तान्तरण गरेको 7 वर्षपछि यो सडकको 56 किलोमिटर लामो कालेपत्रको काम अन्तिम चरणमा पुगेको छ। बाँकी ठाउँमा काम गर्न ठेक्का लागे पनि काम अझै सुरु भएको छैन। जाजरकोटको नलगाड 12 डोल्पाको दुनैसम्मको 62 किलोमिटर निर्माण बाँकी रहेका 14 पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ। यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म 14 पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो। स्रोत सुनिश्चित भएसँगै अब अन्य कामहरू सुरु हुने योजना प्रमुख नरेन्द्र यसलाई फेरि सुन्नुहोला योजना प्रमुख नरेश केसरीले जानकारी दिनुभएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ। अब केही समाचार संक्षेपमा। उत्तरी हुम्लाबाट पालनका लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगिएका भेडा बाख्रा यति बेला फिर्ता हुन थालेका छन्। यता स्वास्थ्य कार्यालय कालीकोटले आफ्नो प्रशासनिक कार्य सम्पादनलाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन डिजिटल ई हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकेमा एसीमा 76% विद्यार्थी उत्तीर्ण। ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि। प्रदेश सुशासन केन्द्र स्थानान्तरण रोक्न बाँकेको टोलीले मुख्यमन्त्री भेट्दै आन्दोलन गर्ने चेतावनी। नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा। होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका परिवारलाई झुल वितरण। गर्मी बढेसँगै बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा सोलर पोखरी निर्माण। प्युठानमा जलेर घाइते बाबु छोरीको उपचारको क्रममा मृत्यु। र ताङमा करेन्ट लागेर बस चालकको ज्यान गयो। पशुपालन सम्बन्धी शिव विकास तालिम बर्दियामा सम्पन्न। हस्त पश्चिम डायरीका प्राविधिक साथी अमृतसँगै म रामप्रसाद पनि बिदा हुन्छ। आज वैशाख 30 गते बुधबार 13 मेका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
8: अबे सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
9: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
9: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Teleponia. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: पुस्तक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो बच्चा कति रोको रोई गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खाली रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता बसन्त गौतमको यहाँहरूलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 MHz प्रत्येक हप्ताको बुधबार बिहान 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानवाधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी सुशासनसँग सम्बन्धित विषयमा बहस गर्न गइरहेका छौँ र आजको विषय रहेको छ भ्रष्टाचार विरुद्ध अख्तियार, सुशासन, जवाफदेहिता र नागरिक अपेक्षाका सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटोल सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख छरेन्द्र प्रसाद चापागाई हुनुहुन्छ। आजको रेडियो इजलासमा हामी सुशासन भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, चुनौती र सुधारका पक्षहरू लगायतका विषयमा बहस गर्दैछौँ। रेडियो इजलासमा बहसका लागि उपस्थित भइसक्नु भएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय बुटोल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख छरेन्द्र प्रसाद चापागाई। चापागाई सर, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: ठिकै छ।
0: सर्वप्रथम परिचयबाट सुरुवात गरौँ। छरेन्द्र प्रसाद चापागाई एउटा जुन यहाँको नाम छ नि, झट्ट यहाँले आफ्नो पहिचान दिनुपर्दा कसरी दिन चाहनुहुन्छ?
1: म चाहिँ अब नेपालको अब पूर्वी जिल्ला इलाममा जन्मिएको 32 सालमा, र त्यहाँबाट मैले चाहिँ स्थानीय देउमाई नगरपालिकामै रहेको भानुभक्त माध्यमिक विद्यालयमा पढेँ। त्यसै गरिकन क्याम्पस चाहिँ मैले आइए भन्थ्यो त्यति बेला, सिएल चाहिँ मैले महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट इलामबाट पढेको, भने मैले बिएल चाहिँ नेपाल ल क्याम्पसबाट 2054 सालमा गरेको हो। र उसको हिसाबले हेर्दा चाहिँ, जाहिरको हिसाबले हेर्दा चाहिँ अब मेन त के हो भने, अब झरेन्द्र प्रसाद चापागाई भन्यो भने गुगलले पनि भेटाउँछ। किनभने केही कामहरू चाहिँ मैले गरेको छु,
0: जस्तै के के कुरा,
1: जस्तो चाहिँ यो समायोजनको काम, जुन नेपाल कर्मचारी समायोजनको विषय थियो त्यो, र पहिला एउटा चाहिँ 24 घ बढुवा भन्नेको समायोजन त्यो पनि गरेको, र सामान्य प्रशासन मन्त्रालयमा लामो समय बसेको, र आफ्नो काममा चाहिँ अलिकति अरूभन्दा अलिक फरक किसिमले गर्ने, भनौँ न तोकेको जिम्मेवारी पुरा गर्ने भएको र अवस्थाले, र अलिकति जनता र उसँग पनि, कर्मचारीहरूसँग पनि, सबैसँग समस्या सल्भ गर्ने किसिमको स्वभाव भएको, सहयोगी स्वभाव भएको हुनाले मलाई त्यही रूपमा अब 75 जिल्लामा चिन्छन् होला जस्तो लाग्छ मलाई, एउटा न एउटा मान्छेहरूले, त्यही हो मेरो ऊ चाहिँ।
0: हजुर, यहाँको बाल्यकाल भनेपछि इलाममा भयो होइन?
1: हवस्।
0: बाल्यकालको कुनै सम्झना छ अहिले एकदमै अविस्मरणीय क्षण अथवा?
1: होइन, अब त्यति बेलाको ऊ गर्ने हो नि त, त्यति बेला अब हामी पढ्दाखेरि चाहिँ केटाकेटीमा हामी अब चप्पल पनि त्यही सानो चप्पलहरू यसो लगाएर हिँड्थ्यौँ होइन, कट लगाएर स्कुल जान्थ्यौँ। अब 6 कक्षाभन्दा पछाडि मात्रै प्यान्ट लाउने गरिएको हो होइन, 6 कक्षा भनेको 42 सालभन्दा पछाडि मात्रै हामीले प्यान्ट सर्ट लगाएर स्कुल जान थालियो हो। अलिकति ठुलो भए चाहिँ सानो हुँदा चाहिँ सानो कट्टु लगाएर जाने थियो। अब त्यही त हो, गाउँतिर चाहिँ साथीभाइसँग ऊ गर्ने, अब हिलो 1.5 घन्टा जति भनौँ, 1.5 घन्टा त होइन, 45 मिनट जति हिँडेर जानुपर्थ्यो, चिप्लो बाटो होइन, अब लड्दै पढ्दै गइन्थ्यो। त्यस्तै हो, ती दिन त्यही रमाइलो नै छन् त्यति बेला,
0: रमाइलो।
1: अब चिप्लेटी खेल्ने साथीभाइसँग ग्रुपमै हिँड्थ्यौँ हामी, फेरि एकातिरबाट जाने जति चाहिँ 3-4 जना भएर नै जाने, ग्रुपमै जाने गर्ने गराएको थियो। भने अब त्यति बेला चाहिँ जस्तो सामान्य के हो भने, हाम्रो कृषक परिवारबाट आएको ऊ हो, हाम्रो बुवा आमाले खासै त्यस्तो पढ्न जानुहुन्नथ्यो, सामान्य लेख्नुहुन्थ्यो, सहीसम्म गर्न सक्नुहुन्थ्यो। अब बिहान घाँस काटेर स्कुल जाने, बेलुका पनि आएर घाँस चाहिँ काट्नु नै पर्थ्यो, लगभग त्यही थियो, अलिअलि जे जे छ होइन, अहिले जस्तो
0: काम गरेर दिउँसो 45 मिनट हिँडेर,
1: त्यही नै थियो हाम्रो पाला, त्यस्तै नै थियो।
0: हजुर, यहाँलाई चाहिँ लागेको थियो म चाहिँ यो कानुन व्यवसाय पढ्नु, कानुन विषय पढ्नु भएर छ होइन, कानुन विषय पढेर पनि कति वकालत यो न्याय क्षेत्रमा जान्छन् होइन, अब सरकारी वकिल, न्यायाधीश। हजुरलाई चाहिँ पहिला त यो कानुन विषय पढ्नुपर्छ भन्ने कुरा चाहिँ कसरी, अब कसको प्रेरणाले गर्नुभयो अथवा आफ्नै इच्छाले?
1: यस्तो भयो सर, यो चाहिँ 2047 सालमा मैले एसएलसी दिएको हो, 48 सालमा मेरो त्यो रिजल्ट आयो।
0: हजुर।
1: अब रिजल्ट आएपछि म चाहिँ अलिक कमर्स पढ्नुपर्छ कि भनेर चाहिँ सोच गरिरहेको थिएँ। त्यति बेला चाहिँ अब मेरो मालदाइ चाहिँ अब लिलावल लच्चापा उहाँ जागिरे हुनुहुन्थ्यो हो त्यति बेला चाहिँ, अनि उहाँले चाहिँ कानुन पढौँ भाइ, यो अहिले चाहिँ कानुनको समय छ, कानुन पढ्ने अलिकति ऊ पनि हुन्छ भन्नुभयो। त्यही सोझै त्यही अनि लन्त भनेर त्यसरी नै पढियो। पछाडि चाहिँ अब कानुन पनि अब भनौँ न, मैले अब त्यति बेला जागिर खाने कानुन पढे पनि वकिल हुनुपर्छ कि अथवा भन्ने चाहिँ भित्र चाहिँ थिएन मेरो। किन भन्दाखेरि वकिल हुनको लागि फर्म खोल्नु पऱ्यो होइन, त्यसको लागि पनि चाहियो, अथवा चाहिँ अर्का काम गर्न पऱ्यो, त्यो पनि कुराहरूले के हुन्छ भन्ने ठ्याक्कै यसै हुन्छ भन्नेतिर हो मेरो भएन।
0: हजुर।
1: तर मैले के भनेदेखि एसएलसी भन्दा पछाडि त्यो जुन आइए सकियो, आइए सकिँदाखेरि मैले अब संविधान होइन, निजामती सेवा ऐन, अनि स्थानीय प्रशासन ऐन, आर्थिक प्रशासन ऐन, अनि गाविस जीविस ऐन भन्ने हुन्थ्यो, नगरपालिका ऐन भन्थ्यो, ती चाहिँ लगभग मलाई जसरी सोद्धा पनि आउँथ्यो, त्यो कण्ठ गरिसकेको थियो। त्यसैले चाहिँ मलाई लोकसेवामा पनि अलि उ गर, अनि यो ज्ञानेश्वर भट्टराई भन्ने हुनुहुन्थ्यो सर, उहाँको चाहिँ विश्व के अरे सामान्य ज्ञान भन्ने मोटो किताब हुन्थ्यो 500-700 पेनाको त्यो, अनि कृष्ण हरि बास्कोटाको विश्व दर्पण भन्ने किताब चाहिँ मैले त्यो आइएल स भनौँ न पढाइसकिसक्दाखेरि ती पनि लगभग कण्ठै जस्तो बनाएको थियो मैले। अब
0: बिएल पढ्दै लोकसेवामा
1: होइन, म चाहिँ सिएल त्यहाँ सकेर म काठमाडौँ आएँ। काठमाडौँ आइसकिसकेपछि फर्स्ट इयर पढ्दै गर्दा मैले भिरकुटी मण्डपमा पसल पनि गरेँ बुवासँग, पैसा मागेर ल्याएर अब त्यहाँ पढ्दै व्यापार गर्नु पऱ्यो भनेर भिरकुटी मण्डपमा व्यापार पनि गरेँ 1 वर्ष जति। पछाडि चाहिँ 1 वर्ष होइन 9 महिना जति गरेँ, त्यहाँबाट त्यो खासै चलेन, त्यो नचलेपछि अब यसबाट नहुने रहेछ भन्ने भयो, त्यहाँबाट लोकसेवाको नै तयारी गरेँ आफ्नो भएर। त्यहाँबाट मैले चाहिँ अब 52 सालको जाँचमा चाहिँ 136 जनाकोटा झन्डै 13,000 भेटेको ठाउँमा चाहिँ मैले काठमाडौँबाट 1 नम्बरमा निकालेको हो। त्यो नाम निकाल्दाखेरि चाहिँ त्यो चाहिँ अब भनौँ न त्यति बेला जति पढिया थियो, जति माइन्डलाई सार्प गरिएको थियो, त्यसैले मलाई चाहिँ जस्तो त्यो भनेको चाहिँ डिप्लोमा सेकेन्ड इयर पढ्दै गर्दाखेरिको कुरा हो भनौँ, बिएल पढ्दै गराएको, अनि अर्को साल फेरि सुब्बा भइहालेँ, मैले न्याय सेवा तालिम केन्द्रमा पनि 2 वर्ष जति काम गरेँ, सुब्बा कानुनपट्टि नै गएँ। अनि मैले 55मा त्यो 1 नम्बरमा पास गरेपछि चाहिँ के हुँदो रहेछ भन्दाखेरि लोकसेवा रोजेको ठाउँ पाइयो, लोकसेवा गयो, त्यसले चाहिँ मलाई अलिकति के भने सुब्बा पनि भइहाल्नुपर्छ, अब 1 नम्बर भएकोले सबैले चाहिँ अफिसर पनि भइहाल्नुपर्छ भन्ने अलिकति प्रेसर भयो। त्यसले गर्दाखेरि पनि जता निस्किन्छ त्यतै गर्नुपर्छ भन्दाखेरि जाँच दियो 54-55 रिजल्ट आयो, 55कै विज्ञापन दिएँ, पहिल्यैचोटि नाम पनि निस्क्यो, सिफारिस पनि प्रशासनमै भयो। अब त्यो चाहिँ त्यही समयको कुरो भन्नु पर्यो सर।
0: हजुर। जुन स्थानमा हुनुहुन्छ अहिले होइन, त्यो स्थानमा आउनको लागि यहाँलाई प्रेरणादायी अथवा सम्झनु पर्ने नाम कुनै हुनुहुन्छ? बुवा आमा त अभियसली हुनुहुन्छ, तपाईँले दाईको नाम पनि लिनुभयो
1: होइन? यस्तो भयो, अब विभिन्न रूपमा चाहिँ मैले हेर्दाखेरि अब हामीलाई अब हामीले आदर्श मान्ने व्यक्तिहरू नै हामीले गर्नुपर्ने हुन्छ। अब एकदम सम्झिनुपर्ने मोटिभेट गर्ने नामहरू अथवा जीवनको कुनै रूपमा सहयोग गर्ने रूपमा होइन, हामीले चाहिँ अलिकति कानुनको विषयमा पनि अलि ऊ हुनुपर्छ भन्दाखेरि सुभाष चन्द्र नेमाङ होइन, उहाँ संविधान सभाको अध्यक्ष पनि हुनुहुन्थ्यो होइन, त्यसै गरिकन बाबुराम अधिकारी भन्ने सर चाहिँ हुनुहुन्थ्यो हाम्रै क्षेत्रको चाहिँ अब एउटा सिँचाइको होइन, सिँचाइको हाकिम साहब उहाँ चाहिँ जेस् हामीले चाहिँ एकदम मान्ने र एकदम ऊ गर्ने मान्छेहरू होइन। त्यसै गरिकन अब हाम्रो अब विद्यालयको सरहरूलाई एक हिसाबले सबै नै हाम्रो ऊ नै हुनुभयो भने, अब कलेजको पनि त्यो सरहरूको उसले चाहिँ उहाँहरूको जीवनशैली उहाँहरूको उसले उहाँको सादगीपनले चाहिँ यसरी चल्नुपर्छ भन्ने कुरामा चाहिँ पक्कै पनि ऊ गऱ्यो, किनभने जस्तो सुभाष दाई भन्थ्यो हामीले उहाँको चाहिँ फर्म होइन फर्म थियो, फर्ममा चाहिँ उहाँले ऊ गर्ने अथवा चाहिँ यसो भेट्दा उठ्दा एउटा बल त्यत्रो मान्छे होइन सांसद पनि हुनुहुन्थ्यो उहाँ चाहिँ यस्तो हुनुहुन्छ हामी पनि यस्तो हुनुपर्छ भन्ने भयो, तर अब पछि चाहिँ बाटो अलग भयो, म त्यतापट्टि गइनँ, मलाई चाहिँ के भने अब अघि भने मैले जस्तै जागिरमै छिरिसकेपछि बाटो चाहिँ अलग
0: भयो,
1: अनि त त्यो पछाडि त अब उतापट्टि पनि हो, तर मनमा चाहिँ बस्दाखेरि चाहिँ अब उहाँहरू बाबुराम अधिकारी भन्नु सर हुनुहुन्छ, उहाँ सुन्तलेको हो, उहाँ पनि एउटा एकदम होइन भनेको उहाँ के हो भने जस्तो इन्जिनियर भइकन त्यो लेभलको एडिबीले पनि पत्याएको मान्छे उहाँ चाहिँ, एडिबी विश्व ब्याङ्कले पनि खोज्ने मान्छे भनेर त्यति म त्यति थाहा थियो कि
0: हजुर
1: भने चाहिँ
0: अब यति यहाँले चाहिँ सुन्दाखेरि होइन काम गरेर 45 मिनट हिँडेर त्यसपछि अब काठमाडौँसम्म आएर व्यवसायमा लागेर भएन भनेर लोकसेवाको पुरै किताब कण्ठ गरेर लोकसेवा पास गरेर यो चुनौती पार गरेर एउटा सङ्घर्ष हो नि त त्यो पार गरेर यहाँसम्म आउनु भएको छ, यहाँ चाहिँ जीवनको सिकाइ के हो पाउनुभयो अहिलेसम्मको जुन सङ्घर्ष यो चाहिँ शैक्षिक र यहाँको व्यावसायिक भनौँ न चाहिँ जागिरी जीवनबाट के सिकाइ
1: जीवनमा यस्तो यस्तो भयो सर, यो चाहिँ के हुँदो रहेछ भने जीवन सधैँ सोझो बाटोमा हिँड्दैन, आफूले जे सोचिया छ त्यही नहुन पनि सक्छ, अब सङ्घर्ष नगरिकन उपलब्धि हासिल हुँदैन होइन, काम गर्नुपर्छ, काम गर्दाखेरि फलको आशा गर्ने होइन भन्ने एउटा चाहिँ जुन हाम्रो ऊ छ त्यो गर्ने हो, र अब मैले आफूले चाहिँ ऊ गरेको के भने मैले अन्तिम सत्य भनेको चाहिँ जस्तो अन्तिम सत्य मर्नुपर्छ र मरेपछि खरानी हुन्छ भन्ने चाहिँ मेरो दिमागमा भनेको अहिले 15, 16, 17, 18 वर्ष बोझ्न नै भनौँ न त्यो त्यो फिल भएको मलाई भनेपछि मैले, र अगाडि पनि मलाई एउटा के थियो भने अलिकति मोरलको चाहिँ कति गर्नु सकिन्छ, होइन सबै उसमा एकदम ऊ भन्ने त नहोला तर आर्थिक रूपमा अथवा ऊ हेरमा चाहिँ कतिको आफू ऊ हुन सकिन्छ भन्ने कुरा चाहिँ मेरो सधैँ रह्यो, त्यो किनभने मेरो मान्यतै के थियो भने मैले चाहिँ के भने कुनै पब्लिकलाई दुःख नदिकन ऊ नगरिकन मैले चाहिँ प्रगति गर्न सक्छु सक्दिनँ, मैले काठमाडौँमा घर बनाउन सक्छु सक्दिनँ भन्ने कुरा मलाई चाहिँ एकदम लागेको थियो त्यो कुरो चाहिँ, तर समयले ती कुराहरू ल्याउँदो रहेछ सर त्यो त्यो किनभने त ए मान्छे भन्छन् नि अहिले बाहिर पब्लिकमा हिँड्दाखेरि पैसा नखाए, अहिले जस्तो सामाजिक सञ्जालले हेर्नुभयो भने हामी बाहिर हिँड्न पनि गाह्रो हुन्छ, कर्मचारी भन्ने परिचय लुकाएर हिँड्नुपर्ने अब त्यस्तो अवस्था पनि हो जस्तो लाग्दैन, तर के भने केही मान्छेहरू लास्टै करप्सन तपाईँ अहिले पनि देखिनु भएको छ भनौँ न ऊ गरिरहनु भएको छ होइन, तर धेरैजसो मान्छेहरू चाहिँ के हो भने आफ्नो उसले गर्दा आफ्नो क्षमताले गर्दा आफ्नो उसले गर्दाखेरि कमाएछन् खाछन् होइन, अब जागिर भनेको एउटा वृत्ति हो, जस्तो विदेशतिर पनि एउटा के लाग्छ भने जस्तो तपाईँले कुन पेसा गर्नुहुन्छ होइन, पेसा भनेको जीवन वृत्ति हो
0: हजुर,
1: र उहाँ चाहिँ के हुन्छ भने घन्टाको हिसाबले हुन्छ, हाम्रामा चाहिँ के हुन्छ भने मैले अब मैले त त्यति पढाइनँ
0: हजुर,
1: अब 62-63 मलाई याद छ हामी सरकै अफिसर उहरूले महिनामा 1,00,000, 2,00,000, 3,00,000 चाहिँ त्यो लोकसेवाको ट्युसन पढाएर
0: हजुर
1: पैसा कमाए हेर्नु होइन, त्यो कन्टिन्यू 3-4 वर्ष, 5-7 वर्षै कमाए, किताब लेखेर पनि मान्छेले करोडौँ पैसा कमाए, तर के हो भने त्यति बेलाको पैसाको मूल्य र अहिलेको पैसाको मूल्य अब मान्छेले भन्छ हो कि अरे यस्तो घरमा चाहिँ अब यस्तो रहेछ पछि कसरी चाहिँ यसरी कमाए भन्छन् होइन, यी अलिकति हाम्रो नजरलाई अलिकति उ गर्नुपर्ने अवस्था पनि देखिन्छ, कहाँ बसो भन्ने हाम्रो चाहिँ जस्तो हामीभित्र बस्ने मान्छेले चाहिँ त्यसको बसाइ जुन हुन्छ जागिरको उसमा चाहिँ त्यो कहाँ कहाँ बसो भन्ने हेरो भने भाइ यहाँ चाहिँ फट्याङ गरौँ कि भन्ने जस्तो देखिन्छ, त्यो चाहिँ स्यारो हेरौँ भने थाहा हुन्छ होइन, त्यो त्यो त्यो एउटा ऊ हुनसक्छ, अर्को चाहिँ एउटा के हुन्छ भने यो हाम्रो विषय अनुसारले हेर्दा चाहिँ भ्रष्टाचारको उसमा अलिकति जोड्दाखेरि चाहिँ हाम्रो नियत चाहिँ कस्तो छ भन्ने मलाई चाहिँ लाग्छ, कुनै मान्छेले के भने जति उपाय पनि नगर्ने हुन्छ भने कुनै चाहिँ अब जसरी पनि पैसा कमाउनुपर्छ, जसरी पनि म सुविधामा भोग्नुपर्छ, मैले मात्रै पाउनुपर्छ, मैले मोज गर्नुपर्छ भन्ने मान्यता छ भने अब खै चाहिँ चलेकै छ ठिकै छ, मलाई धेरै लोभ गर्नु पनि छैन, जे चल्छ त्यसैमा हुन्छ भन्ने देखिन्छ,
0: भनेपछि यसरी बुझौँ यहाँको चाहिँ जुन व्यावसायिकता भनौँ न इमान त्यो चाहिँ ठुलो कुरा हो होइन, जीवनको सिकाइ अब पैसा आउने जाने कुरा भयो होइन, कमाउने कमाउनु पर्छ जीवन चलाउनु पर्छ, तर आफूले चाहिँ इमान र आफ्नो पदीय दायित्व इमान्दारीपूर्वक निभाउनुपर्छ भन्ने कुराको चाहिँ एउटा यहाँमा त्यो अनुभूति छ, अब सन्तुष्टि के कुराले मिल्छ सरले
1: सन्तुष्टि चाहिँ सन्तुष्टि भन्ने कुरो चाहिँ हाम्रो मनसँग जोडिया हुन्छ. तपाईँले केमा चाहिँ सन्तुष्ट हुन्छ, तपाईँ गीत गाएर सन्तुष्ट हुनुहुन्छ कि तपाईँ बोलेर सन्तुष्ट हुनुहुन्छ कि कसैलाई चाहिँ नाचेर सन्तुष्ट हुन्छ कि. अहिले त अब टिकटक बनाएर मान्छेहरू आनन्द लिने हुन्छ, कसैलाई चाहिँ बाहिर घुम्न गएर आनन्द लिने हुन्छ, कसैलाई मादक पदार्थ सेवन गरेर आनन्द होला, कसैलाई अरू कुराहरूले असर गर्ला होइन, अरू
0: व्यक्तिको नेचरमा फरक पर्छ,
1: त्यो चाहिँ व्यक्तिको उसमा फरक पर्छ. त्यही खुसी र सन्तुष्टि अथवा ऊ भन्ने कुरा चाहिँ सोचमै भर पर्छ भन्ने लाग्छ. जस्तो धेरै साथीहरूले भन्छन् तँलाई त्यत्रो गाडी दिएछ, त्यत्रो गरेछ त किन बाहिर त्यति हिँड्दैन. मलाई अब अचम्म भनौँ न हजुर सुन्दाखेरि अचम्म मान्नुहुन्छ, म सिंहदरबार हुँदाखेरि काम पर्दाखेरि कुनै मन्त्रालय गएँ होला, गएपछि त्यो काम पार लगाएँ होला भेटेर ऊ गरेर, होइन भने मैले कुर्सी छोडेको भनेको रेकर्डै होला कि म त्यो भनेको चाहिँ मैले त्यो आफ्नो कुर्सी छोड्न हुँदैन. अब होला मेरो काम परो होला, म गएँ होला, बाहिर निस्केँ होला, त्यो अर्को विषय होला कहिलेकाहीँ, किनभने हामी पनि यही समाजको हो, समाजभन्दा बाहिर हामी छैनौँ. मान्छे मर भने जानुपर्छ, हाम्रो चाहिँ सामाजिक उसमा चाहिँ विवाह व्रतभन्दा पनि जानुपर्छ, ती कुराहरू अलग होला नि. तर के भने त्यही भएर मलाई के भने त्यो त्यसले एउटा के भने साथीभाइ चाहिँ कम हुने रहेछ, तर के भने छ है त्यहाँ भन्ने मात्रै चाहिँ हुने रहेछ. त्यो चाहिँ लाग्छ मलाई, मैले गुमाएको पनि त्यही हो कि जस्तो लाग्छ. किनभने म कसैको ऊ गर्न पनि गइनँ, कसैका कुर्सीमा पनि गइनँ, ऊ गर्न पनि नमस्कार गर्न पनि त्यसरी गइनँ होला जस्तो लाग्छ मलाई. काम जस्तो मेरो हाकिमहरू पनि त्यस्तै पर्नुभयो होइन, अब हाकिमहरू पनि एकदम त्यो चाहिँ भनौँ न हाई लेभलको अथवा चाहिँ गर्ने भएकोले मैले त्यो कुनै
0: सरले कुन कुन कार्यालयमा अथवा
1: मैले सामान्य लगभग 10 वर्ष बसेँ सर, त्यो भनेको एकदम लामो समय भयो. त्यसै गरिकन म पर्यटन मन्त्रालयमा 5 वर्ष बसेँ, त्यसै गरिकन पछाडिको भनेको अब लोकसेवा 2 वर्ष भयो, न्याय सेवाका 1-2 वर्ष भयो, त्यसै गरी तालिम केन्द्र भन्ने, त्यसै गरिकन गृह मन्त्रालय अन्तर्गत 6 वर्ष बसेँ. अख्तियार आएको त अहिले 1 वर्ष हुन आँटो, अख्तियार आएको 1 वर्ष हुन आँटो. अन्त चाहिँ संस्कृति मन्त्रालय भन्ने थियो पहिला एउटा 65 सालतिर, त्यसमा चाहिँ 1 वर्ष बसेँ.
0: हजुर, यतिका अनुभव बटुल्नु भएको छ होइन. अब अन्तिममा व्यक्तिगत प्रश्न सोधौँ. यहाँले यति एउटा पहाडी जिल्लामा जन्मेर यति सङ्घर्ष गर्दै यहाँसम्म आउनु भएको छ होइन, अहिलेको युवाहरूमा चाहिँ के देखिन्छ त भन्दा झट्ट अहिले भर्खरैको भर्खरै प्रतिफल चाहियो, आम्दानी चाहियो होइन. हामी यहाँ पनि कानुन व्यवसाय, हामी चाहिँ नक्कल सारेर होइन पानाको 50 पैसाको बाट वकालत गर्नेले पनि अरू पेसा पनि त्यस्तै चाहिँ परिश्रम मेहनत नगरिकन त सफलता प्राप्त गर्न सकिँदैन नि होइन. यो अनुभव यहाँले बताउनु भयो. अहिलेको युवाको प्रविधि र आफ्नो सिकाइको सन्दर्भमा चाहिँ रेडियो सुन्ने श्रोता युवा अथवा यो क्षेत्रमा लाग्न खोज्ने अब सरकारी सेवामा लाग्न खोज्ने युवाहरूलाई चाहिँ यहाँको भनाइ सुझाव सन्देश के रहन्छ?
1: यो सरले एकदम की पोइन्टमै समाउनु भयो. यो के हो भने हिजोका दिनमा हाम्रो पालामा त्यस्तो थिएन. मैले आफूले उ गर्दा पनि जस्तो 50 सालमा अथवा 60 सालसम्म पनि पैसा भनेको कुरो चाहिँ गाह्रो हुन्थ्यो पैसा गर्नलाई होइन. पैसा चाहिँ कस्तो भने अब पढाउँदा पनि कमै पैसा हुन्थ्यो, अलिकति अरू विषयहरूमाबाट पनि त्यस्तो पैसा चाहिँ भनौँ न आर्थिक उपार्जन गर्ने उ गर्ने विषय चाहिँ गाह्रो थियो. अहिले पछाडि चाहिँ अपर्च्युनिटी देख्छु क्या, मैले जता पनि अपर्च्युनिटी मात्रै देख्छु कि यो भनेको चाहिँ के हो भने मान्छेको सोच पनि त्यस्तै छ. जस्तो जागिरमा छिर्नेको सोच चाहिँ अलिकति अब हाम्रो जुन पब्लिकले एक्सपेक्टेसन गरेको अनुसारको छैन कि जस्तो लाग्छ. किनभने मलाई आफूलाई लागेको अहिले चाहिँ अब नयाँ युवाहरूको चाहिँ मैले आफूले भोगेको चाहिँ के देखिन्छ भने जागिरमा छिरियो भने झापझुप पार्नुपर्छ, 2-4 वर्ष जे जे गर्नुहुन्छ बरु त्यस पछाडि छोडेर टाप ठोक्नुपर्छ भन्ने टाइपको सोच पनि केही साथीहरूमा देखिया हुन्छ भने केही चाहिँ अब होइन क्यारियर बनाउनुपर्छ, क्यारियर गर्नुपर्छ. त्यो त जस्तो ठुलो पदमा हुँदै गएपछि अपर्च्युनिटीले गर्ने भयो एउटा भनेदेखि. अर्को चाहिँ मेरो आफ्नो बुझाइ चाहिँ के छ भने जस्तो हाम्रा पालामा पनि त हाम्रो ब्याचका अथवा हाम्रो उसका त हामी अलिकति कम्पिटिसनमा अगाडि आएकै मान्छे हुने त्यो हिसाबले पनि एउटा भयो भने. अर्को चाहिँ समयको कुरो पनि जस्तो लाग्छ क्या, अब हिजोका दिनमा गाउँपाखा भिरहरू केही भनौँ न उयोहरू केही पनि बिक्दैन थियो होइन. अब अहिले तपाईँ हेर्नु अथवा यही नेपालगञ्जमै तपाईँले थाहा पाउँदाखेरि तपाईँ आउँदाखेरि 50 सालमा एक लाख रुपियाँ तपाईँले कुनै जग्गा किन्न सक्नुहुन्थ्यो भने अहिले त्यही जग्गालाई अहिले 10 करोड पर्छ क्या. यो भनेको समयको कुरो हो
0: क्या.
1: किनभनेदेखि त्यो लेभलले चेन्ज भयो क्या. किनभने यो विकासले अनि पूर्वाधारले मान्छेको मोबिलिटीले समयले, किनभने त्यति बेला 2000 रुपियाँ कमाउन अथवा 5000 रुपियाँ कमाउन गाह्रो थियो, अहिले 1 लाख कमाउन गाह्रो छैन. अपर्च्युनिटीहरू
0: अब यसैमा जोड्दाखेरि हामी चाहिँ सुशासन र भ्रष्टाचारकै कुरा छौँ होइन. यसरी जोड्दाखेरि यसरी महँगाई पनि बढिया छ होइन, मान्छेले अवसर खोजिरहेछ, छिट्टो प्रतिफल खोजिरहेछ भनेपछि एउटा नागरिक एउटा चाहिँ सरकारी सेवामा प्रवेश गरिसकेपछि यो चाहिँ इमान, पदीय कर्तव्य र सुशासनभन्दा पनि कमाउनेप्रति जाँदाखेरि यसले चाहिँ भ्रष्टाचार र सुशासनलाई कतिको प्रभावित पारेको देख्नुहुन्छ?
1: होइन,
0: आम धारणा भनौँ न,
1: यो कम्पेरिटिभली के हो भनेदेखि त्यसले प्रभाव त पर्छ. दुईवटा कुरो छ. एउटा के छ भने हाम्रो चाहिँ अब तलब सुविधाहरू कम्पेरिटिभली कम छ, अरू हेरि. एउटा चाहिँ त्यो छ. एउटा चाहिँ कस्तो भन्दाखेरि जस्तो अहिले पनि कतिपय उसमा चाहिँ अब अफिस टाइम त हिजोका दिनसम्म 10-5 हुन्थ्यो. त्योभन्दा अगाडि पछाडि पढाउने ओर्ने अथवा चाहिँ आफ्नो विज्ञता काम गर्नेहरू मान्छे थुप्रै छन्, धेरै मान्छेहरूले त्यसरी गराएका छन्. र एउटा के हो भनेदेखि अब राज्यले दिन सकेन भनेर उसको आफ्नो ऊ गरेर परिवारै भोकै पाल्ने विषय पनि नहोला होइन. तर उसले चाहिँ उसले आफ्नो अफिसको अथवा स्रोत साधन कति दुरुपयोग गरौँ अथवा चाहिँ उसले चाहिँ सेवाग्राहीको कामलाई कतिको गरौँ भन्ने विषय पनि त्यो अलिकति सुशासनसँग जोडिएर आउँछ. अफिसमा चाहिँ अब त्यही भएर हामीले के हो भन्दाखेरि त्यो चाहिँ अफिस टाइममा चाहिँ कुनै पनि ऊ गर्न नपाउने भन्ने हामीले उसमै एनमै पनि लेखेको छ. अनि अपर्झट कुनै केही परो, विपद परो, केही परो थाहा भनेदेखि उसले चाहिँ 24 घन्टा खट्नुपर्ने पनि हामीले प्रावधान ल्याएको छ र गरेको पनि छ. तर सबै अवस्थामा 24 घन्टा हाम्रो भन्ने पनि अलिकति जेन्युन नहोला. तर नगरेको एकदम चाहिँ सबै उनी भ्रष्ट भएर पैसै मात्रै खाएको भन्ने कुरा चाहिँ मलाई लाग्दैन. छ तर केही भन्दाखेरि केही मान्छेहरू अथवा केही स्थानहरू हामी एउटा पब्लिकको पर्सपेक्टिभबाट हेर्दाखेरि हामी यहाँको समाज, यहाँको संस्कृति, यहाँको जुन किसिमको चाहिँ एउटा संरचना छ त्यसले असर गर्छ भन्ने लाग्छ मलाई चाहिँ. जस्तो चाहिँ के भने हामीलाई विवाह गर्दा खर्च गर्नुपर्छ, हामीलाई विवाह गर्दाखेरि देखाउन पर्छ. एउटा अर्को के छ भने हामीलाई विधा चाहिन्छ होइन, विधा सामाजिक धार्मिक काम गर्नको लागि विधै चाहिन्छ. अब हामी सोच चाहिँ यो पछिल्लो सामाजिक सञ्जालले गर्दा अमेरिकाको ल्यायौँ, तर हामी आफै पनि मालपोतमा गइयो अथवा उसमा गइयो भने होइन, त्यो कर तिर्ने बेला चाहिँ के गर्छौँ भन्दाखेरि जग्गा पास गर्दाखेरि 1 करोडमा पैसा ल्याए हुन्छौँ, हामीले त्यहाँबाट पास गर्ने बेला चाहिँ 60 लाखको पास गर्छौँ. यो हाम्रो के भने पब्लिकको प्रेसरबाट गर्ने. अनि त्यहाँबाट जस्तो कसैले कर तिर्न ऊ गर्न खोजो अथवा ऊ गर्न खोजो भने पनि त्यो किसिमको हेरेसमेन्ट गर्ने टाइपको हाम्रो संरचना, प्रक्रिया, कानुनहरू चाहिँ त्यो टाइपको अझै पनि चेन्ज हुन सकेको छैन. यसले चाहिँ सुशासनलाई असर गरेछ. अब सिस्टममै चेन्ज गर्नुपर्छ भन्ने विषय चाहिँ कसरी पनि ऊ गर्न सकिन्छ भने हिजोका दिनमा तपाईँले चाहिँ राष्ट्रिय परिचय पत्र नहुँदाखेरि कुनै मान्छेले चाहिँ जन्मदाताको आधारमा अथवा नागरिकताको आधारमा पासपोर्ट बनायो भने पछि चाहिँ त्यसले चाहिँ स्वैच्छिकताको आधारमा पनि पासपोर्ट बनायो, जुनमा जन्ममिति, उमेर फरक परेको हुन्थ्यो होइन. त्यसलाई अहिले ठ्याक्कै रोक्यो परिचय पत्रले, एउटा हुने भयो जे भए पनि. हिजो अब बसाइँ सरेर अब इलाममा बसेको कुनै मान्छे बसाइँ सरेर उता सप्तरीतिर गयो भनेदेखि अब मैले नागरिकता बनाएको छैन भनेको आधारमा अर्को नागरिकता बनाएको पनि अवस्था थियो. त्यसलाई के भयो अहिले राष्ट्रिय परिचय पत्र सिस्टमले कभर, सिस्टमले हामीले जहाँसुकै पनि के हो भन्दाखेरि सिस्टमले गभर्न गर्यो भने चाहिँ यो जुन व्यक्तिगत मौला हिजा अथवा उसका विषयहरू अहिले धेरै कुराहरू सिस्टममा आउँदै गएको
0: छ.
1: तर अझै पनि भइसकेको अवस्था छैन. किनभनेदेखि मलाई आफूलाई लागेको जुन अहिले हामीले देखिएको धेरै हुने भनेको जस्तो जग्गाकै विषयमा, नापीकै विषयहरूमा अलिकति डाटाहरू अब यो अस्तिको उसमा चाहिँ अलिकति जलाउने काम भएको छ. कतिपय नापी मालपोतको डाटाहरू जलाउने यसले चाहिँ कता न कता यो अलिकति कायम मिलेन कि जस्तो पनि लाग्छ होइन. यी विषयहरू चाहिँ एकदम संवेदनशील विषयहरू पनि छन्. राज्यले चाहिँ अलिकति यसको संरक्षण अथवा यसको जति सक्दो छिटो यो चाहिँ डिजिटाइज गर्ने र एउटा चाहिँ ऊ गराउनु पर्ने अवस्था देखिन्छ. नभए चाहिँ अर्को एउटा चाहिँ मैले तपाईँलाई भनौँ, मेरो चाहिँ मान्यता के छ भने मैले पैसा कमाएको छु भन्दा मेरो स्रोत मैले देखाउनु पर्छ, मैले स्रोत देखाउन सक्दिनँ मानौँ, एक करोड मैले कमाएको देखाउँछु भने 20 लाख नदेखाउन सक्दिनँ किनभने सबै टिपेर राखेको अथवा रेकर्ड नहुनसक्छ। तर मैले 1 करोडको स्रोत देखाउने तत्कालीन ऊ अनुसारले र मसँग चाहिँ अब 10 करोडको सम्पत्ति देखियो भने त्यो चाहिँ जफत हुनुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ।
0: हजुर,
1: किनभने किन भन्दाखेरि अहिलेको तपाईँले यसो विचार गर्नुहोला, तपाईँ कानुन भनौँ तपाईँ वकालत गर्ने मान्छे, स्रोतको विषय एकदम इम्पोर्टेन्ट छ र जुन जे जति पनि अपराध अथवा जुन किसिमको पावर एक्सर्साइज दुरुपयोग अथवा चाहिँ जहाँसुकै सिस्टम बिगार्ने काममा चाहिँ त्यो अनैतिक पैसा अनाधिकृत पैसाको ठुलो हात छ भन्ने मेरो बुझाइ छ।
0: हजुर, आदरणीय श्रोताहरू यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो इजलास कार्यक्रम र आजको रेडियो इजलास कार्यक्रममा भ्रष्टाचार विरुद्ध अख्तियार, सुशासन जवाफदेहिता र नागरिक अपेक्षाका सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटोल सम्पर्क कार्यालय नेपालगञ्ज कार्यालयका प्रमुख झरेन्द्र प्रसाद चापागाई बहसमा हुनुहुन्छ। चापागाई सर, फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हामी व्यक्तिगत कुराकानीबाट सुरुवात गऱ्यौँ, अब विषयवस्तुतिर प्रवेश गरौँ है। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार जन्य कार्यको चाहिँ रोकथाम होइन नियन्त्रण यसको लागि विभिन्न कार्यहरू गर्दै आइरहेको छ। खासमा चाहिँ सर्वसाधारण श्रोताले बुझ्ने भाषामा बताइदिनुहोस् भ्रष्टाचार भनेको के हो।
1: भ्रष्टाचार भनेको एउटा चाहिँ आफ्नो जुन आचरण विपरीत रहेर गैर कानुन तरिकाले आफ्नो चाहिँ गर्न नमिल्ने काम होइन गर्न नमिल्ने काम गरेर फाइदा लिने होइन कानुनले तोकिए भन्दा
0: हजुर
1: अन्यत्र काम गरेर लाभ गर्ने कुनै किसिमको फाइदा लिने अथवा आफूलाई अथवा आफ्नो पक्षलाई फाइदा हुने काम गर्ने होइन त्यसमा चाहिँ घुस रिस्वतदेखि लिएर तोकिएका
0: हजुर
1: आधारहरू छन् 12-15 ती तिनीहरूलाई चाहिँ भ्रष्टाचार भनेर हामीले त कानुनमा रहेर बोल्नु पर्यो। त्यो गर्दाखेरि घुस रिस्वत भन्छ एउटा चाहिँ
0: हजुर,
1: अर्को चाहिँ गैर कानुनी रूपमा चाहिँ ऊ गर्ने सम्पत्ति आर्जन गर्ने विषयहरू, त्यसै गरिकन अब यो के अरे नपाएको ओदा पाएँ भने ऊ गर्ने ढाँट्ने स्वैच्छिकताको विषयहरू, त्यसै गरिकन यो उयोहरू रिस्वतको कुरा, त्यसै गरिकन चाहिँ राजस्व चुहाट गर्ने भन्छ कमिसनको विषयहरू, त्यसै गरिकन बिना मूल्य वा कम मूल्यमा चाहिँ वस्तु वा सेवा लिने भन्छ, त्यसै गरिकन दान दातव्य उपहार चन्दा पुरस्कार लिने भन्ने कुराहरू पनि तोकिया छ, त्यसै गरिकन गैर कानुन लाभ वा हानि पुर्याउने बन्यतले काम गर्ने भने यो चाहिँ सबै राष्ट्र सेवकसँग जोडिया विषय हुन्छ। राष्ट्र सेवक चाहिँ के हो भन्दाखेरि सार्वजनिक पदमा बसेको र नेपाल सरकारको कोषबाट पैसा खाने व्यक्तिहरू चाहिँ पर्छ। त्यसै गरिकन गलत लिखत तयार गरियो, जस्तो तपाईँ चाहिँ मालपुतमा जाँदाखेरि चाहिँ 1 करोडको पास गर्नुपर्ने, अब 50 लाखको मात्रै गराइयो र त्यो गरियो भने पनि, अथवा चाहिँ कुनै 20 लाखको काम भएको थियो 50 लाखको चाहिँ काम भएको भनेर गलत बनाइयो भने त्यो विषयहरू, त्यसै गरिकन अब यो अनुवाद गर्ने विषय त हजुरले बुझिहाल्नुहुन्छ, लेखमा एउटा छ गलत अनुवाद गरियो भने त्यो विषय भयो, त्यसै गरिकन कागजात सच्याउनेहरू विषयहरू हुन्छ होइन, त्यसै गरी सार्वजनिक संस्थाको चाहिँ कागजातहरू नोक्सान गर्ने गोपनीयता भङ्ग गर्नेहरू गैर कानुनी व्यापार व्यवसाय गर्ने भन्छ, त्यसै गरिकन नपाएको ओहदा पाएँ भन्ने भनिहाल्यो, त्यसै गरी झुट्टा विवरण सार्वजनिक सम्पत्तिको हानि नोक्सानी होइन गर्नेलाई, अनि त्यस पछाडि गलत प्रतिवेदन दिने भन्ने टाइपका
0: लगायतका कुराहरू चाहिँ भ्रष्टाचार जन्य कार्य ऐनले यसरी परिभाषित गर्यो होइन। अब यो परिभाषित गरेका ऐनकोलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकार क्षेत्र भनौँ न कुन कुन क्षेत्रलाई, यहाँले हुन त सार्वजनिक ओहदामा रहेका सार्वजनिक जवाफदेहिताको पदमा रहेकालाई यो लाग्छ भनेपछि यसको अधिकार क्षेत्र र काम कर्तव्य र अधिकारको बारेमा बताइदिनुहोस् न संक्षेपमा। एकदमै
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहिँ अब यो हाम्रो यो चाहिँ बुटवल सम्पर्क कार्यालयको होइन बुटवल कार्यालयको चाहिँ सम्पर्क कार्यालयको रूपमा नेपालगञ्जमा रहेको कार्यालय छ, यसले चाहिँ 4 जिल्ला हेर्छ, बाँके, बर्दिया, दाङ र
0: रोल्पा
1: 4 हेर्छ। यसमा चाहिँ स्पेसल्ली के छ भने हाम्रो अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले चाहिँ के भन्छ भने अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने र अभियोजन गर्ने काम गर्ने मुख्य जे जति काम हुन्छ हाम्रो त्यही दुइटासँग जोडिया हुन्छ। एउटा चाहिँ अब त्यो उजुरी परो अथवा कुनै स्रोतबाट हामीलाई थाहा प्राप्त भयो भनेदेखि त्यसमा चाहिँ अनुसन्धान गर्ने पहिलो कुरो, दोस्रो चाहिँ अभियोजन गर्ने भनेको
0: भनेपछि जस्तो अन्य अन्य फौजदारी मुद्दामा जस्तो प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलले अभियोजन गर्नुहुन्छ होइन. यो यो यो भ्रष्टाचार जन्ने मुद्दाहरूको सन्दर्भमा चाहिँ अख्तियार आफैले अनुसन्धान गर्छ, आफैले अभियोजन गर्छ?
1: आफैले अनुसन्धान गर्ने हो.
0: हजुर.
1: र हाम्रो चाहिँ आयोगबाटै मुद्दा दायर हुन्छ विशेष अदालतमा.
0: हजुर.
1: अन्त चाहिँ अरू जिल्ला अदालतहरूमा उसमा हुन्छ, हाम्रो चाहिँ विशेष अदालतमा हुन्छ.
0: भनेपछि
1: हामीले नै अनुसन्धान गर्ने विषय हो.
0: भनेपछि अनुसन्धान अख्तियारले गर्छ र अभियोजनको कार्य मुद्दा दर्ता गर्ने काम पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ होइन. यो कार्य गर्दाखेरि भनौँ चाहिँ कतिपय ड्यु प्रोसेसको कुरा पनि हुन्छ होइन, यहाँ कानुनको विद्यार्थी यहाँ पनि हुनुहुन्छ होइन, त्यसमा कतिपय चाहिँ न्यायोचित हुनुपर्छ भन्ने सन्दर्भमा यसले चाहिँ कसैलाई पनि जस्तो अपराध गर्ने व्यक्तिलाई पनि मैले गल्ती गरेका थिएँ र मैले चाहिँ सजाय भयो अथवा यो मुद्दा चल्यो भन्ने कुराको यो फौजदारी न्यायका मान्ने सिद्धान्तको कतिको अवलम्बन गरेर अनुसन्धान अभियोजन हुन्छ?
1: होइन, अख्तियारको चाहिँ के छ भने अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियावली र कार्यविधि समेत छ. यसमा चाहिँ पहिला चाहिँ कुनै व्यक्तिलाई चाहिँ रिसिभ गरेर फसाउने अथवा के गर्ने भन्ने टाइपको पनि सुनिन्थ्यो. अहिले चाहिँ त्यो कार्यविधि जस्तो तपाईँको उजुरी पर्यो भने कसैले मानौँ कुन कुनै व्यक्तिले उजुरी हाल्यो भने त्यो उजुरी पनि एउटा उजुरी स्क्रिनिङ समिति भन्ने छ, समिति
0: उजुरी पर्दैमा भयो.
1: अँ, उजुरी पर्यो होइन, त्यसको चाहिँ यो हेर्न चाहिँ होइन, यो हेर्नुपर्ने होइन, यसको चाहिँ कतिको छ वेटेज भन्छ, यो चाहिँ उजुरी पुष्टि हुने आधार कतिको हुन्छ भन्ने आधारमा चाहिँ त्यो स्क्रिनिङ कमिटीले ल यसमा चाहिँ थप छानबिन गर्ने भनेर निर्णय गर्छ. पाँचजना कमिटी छ. त्यसै गरिकन त्यस पछाडि अब हामीले त्यस विषयमा सम्बन्धित निकायबाट कागजात माग गर्ने, अरू कुराहरू पुष्टि गर्ने, त्यो के हो वा होइन भन्ने, उजुरीको विषय सही हो भन्ने विषयमा पहिला त कागज हेर्नु पर्यो होला, प्रमाण हेर्नु पर्यो होला, त्यो माग गर्ने, त्यस पछाडि त्यसको भेरिफिकेसनहरू गर्ने वा अथवा सोधपुछ गर्ने, बयान गराउने होइन, लगायतका काम गरेर प्रारम्भिक रूपमा हामीले हेर्छौँ. अब प्रारम्भिक रूपमा हेर्दाखेरि चाहिँ अब त्यो पुष्टि हुन देखिएन, अब कानुनले तोकिएका होइन, कानुनले तोकेको विषयमा चाहिँ अब यो पुष्टि हुने भनौँ न,
0: आवश्यक प्रमाणहरू
1: तथ्यहरू नभेटिएमा चाहिँ त्यसलाई हामीले तामेलीमा राख्ने हुन्छ. एउटा चाहिँ त्यो तामेलीमा राख्ने काम गर्छौँ भने अर्को चाहिँ अरू निकाय वा उसलाई पनि जस्तो अर्का कार्यक्षेत्र छानबिन गर्दै थियौँ, अर्का कार्यक्षेत्रको परेछ भनेदेखि त्यसमा चाहिँ लेखेर पठाउने पनि हुन्छ. सबै कुरा हामीले आफै गर्ने भन्ने पनि हुँदैन. अहिले पब्लिकको चाहिँ के देखिन्छ भने सबै कुरो अख्तियारले हेरिदियोस् भन्ने छ. एउटा त्यो भने मैले, अर्को चाहिँ यो जुन अब प्रारम्भिकबाट हेर्दाखेरि चाहिँ यो चाहिँ भ्रष्टाचार भएको छ है भन्ने कुरामा चाहिँ देखियो भने विस्तृत अनुसन्धान अधिकृत तोक्ने भन्ने हुन्छ.
0: यसो अनुसन्धानमा पनि विभिन्न विधामा हुन्छ नि त होइन, त्यहाँ चाहिँ इन्जिनियर चाहिएला, डक्टर चाहिएला, विभिन्न अरू विशेषज्ञताको पनि आवश्यकता हुन्छ होइन. त्यो हेर्ने आफैसँग जनशक्ति छ अथवा बाहिरी क्षेत्रबाट अख्तियारले चाहिँ त्यो स्रोतको
1: यस्तो छ. आयोग चाहिँ एउटा चाहिँ स्वतन्त्र निकाय भन्ने छ होइन, आयोगले पनि भन्छ त्यो अनुसारको जनशक्तिहरूको अथवा चाहिएको आवश्यकता विज्ञान लिन सक्ने भन्ने पनि छ. अहिले पछिल्लो जुन ठुल्ठुलो मुद्दाहरू गरेछ त्यहाँनिर चाहिँ आएको आफ्नो जनशक्तिभन्दा पनि विज्ञहरूबाटै बढी हो,
0: जस्तो अहिले त निर्माण कार्यमा चाहिँ बढी आइरहेछ नि त होइन.
1: त्यो एउटा छ. हाम्रो भित्रै पनि के हो भने जस्तो विभिन्न सेवाको कर्मचारी हुन्छ, नापीको हुन्छ, प्रहरीको हुने भयो, त्यसै गरिकन अर्को चाहिँ शिक्षाको पनि हुने भयो होइन, इन्जिनियरिङहरू सबै सेवा समूहको पनि हुन्छ भने अर्को चाहिँ अब हामीले चाह्यो भनेदेखि जस्तो भनौँ न, यी मैले यहाँ म कहाँ चाहिँ नापीको छैन तर केही कुरा ऊ गर्न पर्यो, फाइलहरू हेर्नको लागि कुनै कन्फ्युजन भयो भने मैले चाहिँ वनको मान्छे अथवा नापीको मान्छे बोलाएर यसमा के हो भन्ने कुरो चाहिँ अनुसन्धान अधिकृतले ऊ गर्न सक्छ. त्यो विषयमा चाहिँ के हो त यो विषयमा के हो भनेर अब ल मानु यहाँ बाँकेको चाहिँ उजुरी छ भने हामीले बर्दियाको पनि बोलाएर ऊ गर्न सकिन्छ, अथवा माथि यहाँ नभए माथि हाम्रो आयोगमा हुनुहुन्छ टङ्गालमा, टङ्गालको चाहिँ
0: भनेपछि स्वार्थको द्वन्द्व नबाजिने गरी अर्को क्षेत्रको विज्ञलाई चाहिँ बोलाएर गर्न सक्नुहुन्छ.
1: एउटा त्यो छ भने अर्को चाहिँ के हो भने जस्तो कानुनले निश्चित विधि र प्रक्रिया त तोकेकै हुन्छ. जस्तो स्वास्थ्यको भन्नुभयो भने हामीले जस्तो स्वास्थ्यको विषयमा कुनै उजुरी पर्यो भनेदेखि पहिला त कागज माग्ने हो. कागज मागिसकेपछि त्यसको आधार कारण औचित्य के हो भन्ने चाहिँ हामीले उनीहरूबाट पनि बुझ्न सक्छौँ. लु कुन कानुनले देखाउँछ त के हो त यो भनेपछि त उहाँले आफैले पनि देखाउनु पर्ने हुन्छ एउटा. अनि त्यहाँबाट हो कन्मे त्यो चाहिँ देखाउँदाखेरि कानुनमा तोकिएको रहेनछ अथवा चाहिँ जताभावी गरेको देखियो त्यो देखियो भने त्यसमा थप छानबिन भएर विशेषज्ञ राय लिएर अनि प्रतिवेदन, विस्तृत प्रतिवेदन भन्ने हुन्छ. त्यो विस्तृत प्रतिवेदन गएपछि फेरि त्यसलाई चाहिँ के हुन्छ भने कहीँ बास भयो कि भनेर चाहिँ अर्को एउटा दुईजना अनुसन्धान अधिकृत तोकेँ जाएकोबाट त्यो लगायत अनि त्यसले पनि हेरिसकिसकेपछि चाहिँ अब मुद्दा जाने हो होइन यो विषय यसको पुष्टि हुने अवस्था हो कि होइन भन्ने अथवा कुनै बास भएर गर्यो कि गर्न सक्छ नि व्यक्तिको स्वभाव व्यक्तिको ल्याउँछ भनेर चाहिँ अनि त्यहाँबाट त्यसले हेरिसकेपछि अनि त्यहाँबाट आयोगले चाहिँ यो ठिक हो भनेर आयोगबाट छलफल भएर मात्रै मुद्दा जाने हुन्छ विषयहरू अलिकति अब हाम्रो अलिकति मैले आफूले देखेको विषय चाहिँ म पहिले पनि अन्तै पस्दा पनि हाम्रा कानुनहरू चाहिँ के भयो भने धेरै पुराना भए म आफै पनि कानुन पढेको मान्छे हामी सिडिओ कार्यालयमा बस्दा 28 सालको कानुन चलाउँछौँ प्रहरी 12 सालको चलाउँछौँ समय धेरै अगाडि बढिसकेको छ तपाईँ अहिले हामीलाई अनुसन्धान
0: अपराधको तरिकाले घटिरहेछ होइन
1: हजुरले भनेको कुरो अपराधको प्रकृति अहिले के हो भने सबै डिजिटाइज भइसकेको छ अहिले अपराधहरू पनि एकदम नै त्यो डिजिटल उसबाट होइन अब कहाँबाट कसलाई क्युआर गरेर कथा के गर्छ होइन अब पत्ता पाउन गाह्रो हुन्छ अब यो अपराधको प्रवृत्ति यस्तो भइसकेको छ अब हामी चाहिँ हाम्रो कानुन अथवा हाम्रा उयोहरू सबैतिरका हाम्रो अख्तियारको मात्र नभनौँ सबैतिरका होइन हाम्रो त कम्पेरेटिभली अलिकति उ गरेछ अहिले तर अरूतिरको हेर्ने भनेदेखि चाहिँ त्यो त्यसलाई उ गर्ने गभर्न गर्ने किसिमको कानुन नभएकै मैले चाहिँ मानेको छु र अर्को के हो भन्दाखेरि पब्लिक चाहिँ एकदम नै ठ्याक्कै आफूसँग चाहिँ रिलेटेड कुरो भयो भने छोड्दै त्यो भन्ने पुगेको छ भने अर्कोसँग रिलेटेड भयो भने अर्काको चाहिँ त्यो उ गर्ने भनौँ न एउटा पछि लाग्ने पनि भन्न मिलेन कि अर्कालाई सक्ने सही भए पनि गलत भए पनि त्यो एउटा साह्रै नराम्रो मलाई फिल भएको छ यो किनभने जस्तो हाम्रो फौजदारी कानुन अथवा हाम्रो संविधानले के भन्छ भने कुनै पनि अपराध आरोपमा के अरे अपराधको आरोप लाग्छ भने त्यो आरोपित भनौँ न आरोपित त्यसले चाहिँ त्यसको चाहिँ उसले अदालतबाट पुष्टि नहुन्जेल ऊ आरोपित मात्रै हो अब त्यसको अन्तिम ल कुनै मान्छे चाहिँ बाहस भएछ अथवा कुनै प्रहरी बाहस भएछ अथवा अख्तियारको कर्मचारी बाहस भएछ भने पनि अदालतले हो न्याय गर्ने अब दोषी हो कि निर्दोष हो भन्ने कुरो चाहिँ फैसला गर्ने चाहिँ अदालत हो अहिले मैले पछिल्लो समय एकदम भएको विषय के हो भने सामाजिक सञ्जालले ठकाठकै फैसला गरिदिन्छ कुनै मान्छे निर्दोष होला कुनै कसैले फसाएको होला उसको बोली उसको चाहिँ भनौँ न उसको स्पष्टीकरण राख्ने त काहीँ पनि छैन इचोत गएको त गइहाल्यो कुनै विषयमा कसैले
0: यसमा आफैमा नि जस्तो अब कतिपय अवस्थामा भनौँ प्रहरी र अख्तियार भन्दाखेरि प्रहरीले चाहिँ पक्राउ गर्ने बित्तिकै अपराधी जस्तो गरेर सार्वजनिक गर्छ होइन त्यस्तै यहाँहरूले पनि मुद्दा दर्ता गर्ने बित्तिकै प्रेस नोट निकाल्नुहुन्छ होइन यो कुरामा चाहिँ जस्तो यहाँले भने जस्तै अदालतले चाहिँ निर्णय नगर्दै उसको व्यक्तिगत स्वतन्त्रता होइन सम्मानमा चाहिँ आँच नपाउने गरी अनुसन्धान गर्ने कुरालाई चाहिँ कतिको सचेतता अपनाएको छ त
1: होइन यस्तो छ अनुसन्धानमा चाहिँ हाम्रो त्यस्तो बाहिर उ गर्ने भन्ने हुँदैन अब मुद्दा दायर गरेको विषय चाहिँ त्यो हाम्रो भन्दाखेरि पनि त्यो चाहिँ अब दायर गरेको कुरो सूचना पनि एउटा गर्नुपर्ने पनि विषय भयो होइन भोलि अरू मान्छे पनि जस्तो कुनै मान्छे चाहिँ गलत रहेछ भने त्यसबाट अरू पीडित नहुनु भन्ने एउटा पार्ट भयो सूचनाको हक पनि जस्तो पब्लिकका लागि त त्यो सूचनाको हक पनि हो नि त कुनै विषय चाहिँ अनुसन्धान भएर यो विषयमा चाहिँ गलत देखियो त्यसले मुद्दा दायर भयो तर मुद्दा दायर हुँदैमा त्यो चाहिँ के अरे
0: अपराधी
1: नै भन्ने चाहिँ भएन अन्त हामीले त्यहाँनिर गयो भने चाहिँ आरोप पत्र दायर गरिएको आरोपित भन्ने शब्द युज गरेको अपराधी हामीले उ गर्दैनौँ त्यो चाहिँ आरोप पत्र दायर गरिया छ आरोप पत्र दायर गरेपछि अदालतको कोर्टमा गयो अदालतले प्रमाण हेरेर उसको के हेरेर होइन त्यसको आधारमा कानुन के चाहिँ उभो भन्ने आधारमा अदालतले फैसला गरे के चाहिँ उभो भन्ने आधारमा अदालतले फैसला गरेपछि मात्र

0: अब यो परदेशको चाहिँ वन वातावरणतर्फको 82 भूमि व्यवस्था सहकारी गरिनियन्त्रणतर्फ 53 स्वास्थ्य जनसङ्ख्यातर्फ 31 शिक्षा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत 23 त्यसै गरिकन गृह मन्त्रालय अन्तर्गत 21 वन वातावरण मन्त्रालय अन्तर्गत 15 ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्रालय अन्तर्गत 15 र अन्य 86 गरेर चाहिँ 597 उजुरी
1: परेको देखिन्छ। पालिका स्थानीय तहगत हिसाबले हेर्दाखेरि कस्तो छ?
0: तहगत हिसाबमा हेर्दा चाहिँ अब यो यही डाटा मैले उल्लेख गरेँ, यसमा चाहिँ बडैयाताल गाउँपालिकाको 29 नेपालगञ्ज उपमहानगरपालिकाको 23 तुल्सीपुर उपमहानगरपालिकाको 22 घोराई उपमहानगरपालिकाको 21 बारबर्दिया नगरपालिका बर्दियाको 17 बाँकेको कोलपुरको 16 बाँके नरेनापुरको 16 दाङको 15 बाँके डुडुवाको 11 र अन्यको चाहिँ 101 गरेको छ होइन। त्यसमध्ये पनि अब उसमा हेर्दा चाहिँ जम्मा चाहिँ यो दाङमा 209 उजुरी, बाँकेमा 211 उजुरी, बर्दियामा चाहिँ 133 र रोल्पामा 44 गरेर 597 उजुरी छ। त्यसमध्ये हामीले चाहिँ के हो भने कतिपय उजुरीहरू दोहोऱ्याएर दिएको हुन्छ एउटा विषयमा, त्यही सेम निवेदन फेरि हालेको यहाँ पनि हाल्छ, टङ्गालमा पनि हाल्छ। दर्ता चाहिँ हाम्रो सिस्टमले के हो भने उजुरी परेपछि दर्ता गर्नुपर्ने हुन्छ, मेलबाट व्हाट्सएपबाट जसरी आए पनि त्यो चाहिँ हामीले दर्ता गर्छौँ। त्यो मध्ये अब दोहोरो परेका कटाउने र अर्को चाहिँ कागजहरू माग गर्दाखेरि अब उजुरीमा भने जस्तो
1: जसरी यहाँले पालिकाको र यो डाटा प्रस्तुत गर्नुभयो नि, मुख्य गरेर स्थानीय तहको के विषयमा चाहिँ उजुरी पर्छ?
0: स्थानीय स्पेसल्ली यो विकास निर्माणकै विषय एउटा हुन्छ, एउटा गुणस्तरको विषय हुन्छ, अर्को चाहिँ खरिद प्रक्रियाको विषय हुन्छ,
1: हजुर,
0: अर्को चाहिँ कानुनमा जुन त्यो के हुन्छ त्योभन्दा बाहिर काम गरौँ भन्ने टाइपको उजुरी हुन्छ, अर्को चाहिँ नचाहिने सुविधाहरू लियो भन्ने हुन्छ, अर्को आफ्नो मान्छेहरूलाई चाहिँ गरौँ भन्ने नियुक्ति दिएको विषयहरू, अनि यो कतिपयको चाहिँ अब सामाजिक सुरक्षा भत्ताहरूमा पनि उमेर बढायो तलमाथि
1: अथवा मृत्यु भइसकेकोलाई पनि
0: भयो भन्ने टाइपको पनि देखिन्छ। स्पेसल्ली हाम्रो चाहिँ खरिद र यही उयोहरूमै नै हुन्छ।
1: हजुर, यसरी उजुरी पर्दाखेरि जस्तो ट्रेन यहाँहरूले भन्नुभयो नि, यसमा चाहिँ वास्तविक रूपमै अनियमितता भएको अहिले त कतिपय अवस्थामा एउटा भाष्य पनि भएको होला, आशंकामा पनि धेरै उजुरीहरू भएको छन्, बेनामी उजुरी पर्छन् होइन, त्यसमा चाहिँ त्यो हिसाबले हेर्दाखेरि कति पर्सेन्ट चाहिँ सफलता प्राप्त गर्नुभएको छ, कतिपय चाहिँ अथवा दुःख दिने नियतले पनि परेको, अथवा त्यो चाहिँ एउटा सचेती कस्तो पाउनु भएको छ त्यो हिसाबले?
0: यस्तो सर, यसलाई चाहिँ यसरी लिनुपर्छ, उजुरी चाहिँ के हो भने व्यक्तिलाई हाम्रो काम गर्ने तरिका, मैले अघि भने नि जस्तो कुनै पालिकामा कुनै वडामा चाहिँ कुनै पब्लिकले आफ्नो पालिकामा भएको काममा कति पैसा खर्च भयो, कति कसले काम गरिरहेको छ, कसरी काम गरिरहेको छ भने हाम्रो सूचनाको ग्यापिङ देखिन्छ, र त्यहाँनिर चाहिँ त्यो कार्यक्रम गर्नु अगाडि चाहिँ एउटा चाहिँ छलफल गरेर हामी यसरी गर्दैछौँ, यति यसले ठेका लिया छ, यसरी काम गर्छ, यो कुराहरू बोर्ड राख्नुपर्छ भन्ने देखिन्छ, त्यो कतिपय ठाउँमा गरेको देखिँदैन। अर्को चाहिँ के भने के कति भयो त, जस्तो लागत अनुमान 10 लाख गरेको हुन्छ, भरे काम चाहिँ 2 लाखको गरेको हुन्छ, 2 लाख भुक्तानी भएको हुन्छ, पब्लिकले चाहिँ के बुझ्छ भने यहाँनिर 10 लाख रुपियाँ नै खर्च भयो, बजेटमा जुन हुन्छ नि बजेटमा भएको चाहिँ सबै खर्च भयो भन्ने हिसाबले पनि उजुरी परेको हुन्छ। अर्को चाहिँ अब कुनै व्यक्तिलाई के लाग्छ भने यहाँ चाहिँ गलत भयो भन्ने लाग्छ, उसले अब त्यही अनुसारले उजुरी दिन्छ, तर जस्तो भनौँ न त्यो चाहिँ कतिपय अवस्था चाहिँ के हुन्छ भने ठ्याक्कै उसले भनेको जस्तो नहुनसक्छ, किनभने लागत अनुमान मानु एउटा चाहिँ तपाईँ पाँच ऊ चाहिँ के अरे भनौँ 5 इन्चको मोटाइको बाटो ढलान गर्ने र अर्को चाहिँ के अरे 1 फिटको गर्नेमा त पक्कै फरक हुन्छ
1: पर्छ
0: होइन। त्यसै गरिकन अब अरू कामहरूमा पनि त्यसको लागत अनुमान के अनुसारले गरेको छ भन्ने कुराले चाहिँ अलिकति महत्त्वपूर्ण रोल खेल्छ भने, अर्को चाहिँ कतिपय अवस्थामा चाहिँ हामीले चेक गर्ने भनेको त्यो लागत अनुमान र त्यसको चाहिँ दर रेट त के हुन्छ, यो जिल्ला दर रेट भन्ने हुन्छ, त्यो दर रेटमा तलमाथि गरेको छ कि बा त्योभन्दा बाहेक गरेको छ कि अथवा नभएको कामलाई मूल्याङ्कन गरेको छ कि भन्ने विषयहरू हुन्छ भने, अब क्वालिटीको विषयमा चाहिँ अब यो बाटोहरूको अथवा उयोहरूको चाहिँ अलिकति ठ्याक्कै यस्तै नै ऊ भन्ने हुँदैन, अब ठुल्ठुलो उसमा चाहिँ हामीले अब यहाँबाट कोर कटिङ गरेर माथि यो बाहिर स्पेसलाइज उसमै लगेर हाम्रो आयोगले गरेको त्यति अदालतले नमान्ने भएकोले गर्दाखेरि गम्भीर किसिमको ऊ देखिँदा चाहिँ त्यो चाहिँ बाहिरकै उसबाट

0: विशेषज्ञबाट त्यो रिपोर्ट लिएर त्यसको चाहिँ मुद्दा चलाउने गरेको हुन्छ। तर अर्को चाहिँ के हुन्छ भनेदेखि, जस्तो कतिपय उसमा चाहिँ यो हाम्रो जुन पालिकाहरूको विकास निर्माणको काम हुन्छ नि,
1: हजुर,
0: अब हाम्रो वडाध्यक्षज्यूहरू इन्जिनियरको काम गरिदिनुहुन्छ अनि मूल्याङ्कन त्यो एउटा जुन खरिदको प्रक्रिया गर्नुपर्ने हुन्छ नि, जस्तो कुनै बाढी आयो, पहिरो आयो, के आयो भनेदेखि चाहिँ भावना बगेर ऊ गरिदिने हुन्छ। भावनाले चाहिँ अब देश बन्ने अवस्था हुँदैन त होइन, बाढी आयो तुरुन्तै गर्नु पर्यो, तर त्यसलाई चाहिँ कति खर्च लाग्ने हो पहिला लागत अनुमान बनाएर त्यो अनुसारले चाहिँ कार्य सम्पन्न गर्ने लागत अनुमान। अब धेरैमा के देखियो भन्दाखेरि उजुरी हाम्रा परेका लागत अनुमान छैन, अर्जेन्ट बाढी आयो डुबायो फटाफटी उहाँले बाँडिदिनुभयो, केही पनि छैन, कति बाँड्नुभयो भन्ने पनि भएन, ऊ पनि पुष्टि हुने, त्यो चाहिँ एउटा कस्तो लागत अनुमान बनाउने,
1: लागत
0: अनुमान बनाउने, त्यसलाई बजेट स्वीकृत गर्ने, त्यहाँबाट चाहिँ त्यसको चाहिँ विवरण लिने, उनीहरूलाई दिने, त्यो धेरै टाइम लाग्ने विषय पनि होइन कि, तर के भने मैले भनेपछि भइहाल्छ नि भन्ने टाइपको सोचले पनि कतिपय अवस्था चाहिँ अप्ठ्यारो परेको।
1: अब सर हामी अन्तिममा छौँ होइन, चार मिनट जति बाँकी छ। अब अख्तियारले गर्ने स्टिङ अपरेसन पनि यहाँहरूले गर्नुहुन्छ होइन, बाहिर के चर्चा टिप्पणी गरिन्छ भने अब प्रष्टीकरण दिनुहोला। साना माछालाई गरिन्छ, साना कर्मचारीलाई दुःख दिइन्छ होइन, चाहिँ चाहिँ ठुला ठुला चाहिँ उजुरी परेको पेन्डिङ राखिन्छ भन्ने पनि चाहिँ टिप्पणी गरिन्छ, यसलाई चाहिँ कसरी लिनु?
0: यसलाई अब पछिल्लो समय सरले हेर्नुभयो होला, जुन हिसाबको मुद्दाहरू परेछ ठुल्ठुलो उयोहरूमा पनि, त्यसमा चाहिँ कतिपय कुराहरू चाहिँ हाम्रो कानुनमा पनि अस्पष्टता भएको विषयमा हामीलाई अप्ठ्यारै हुन्छ। एउटा ठुलो जस्तो ठुल्ठुलो फाइलहरूको चाहिँ टुङ्गो लगाउने विषय पनि अलिकति गाह्रै हुन्छ, त्यो त हामीले ठ्याक्कै किनभने दोष देखाउने विषय चाहिँ अलिकति उनै हुन्छ होइन, ए लाग्यो कसै पब्लिकलाई लाग्यो यसमा खाए भन्ने लाग्न सक्छ, त्यो स्वाभाविक हो, पब्लिकले हेर्ने पनि त्यही हो। तर हामीले हेर्दा त के हो भने दुइटै आँखाले हेर्नु पर्यो, एउटा दोषी छ भनेर हेर्नु पर्यो, अर्को निर्दोष छ भनेर हेर्नु पर्यो, दुइटै पक्षबाट हेर्दाखेरि अब प्रमाण पुरा हुन सकेन भने त हामीले त्यत्तिकै मुद्दा दायर गर्नलाई गर्दैहालौँ त भनेर अर्काको इज्जतमाथि खेल्ने अधिकार कसैलाई पनि हुँदैन, हामीले पनि त्यो कुरोलाई मनन गर्नुपर्छ होइन। त्यो एउटा विषय भने हामीले जुन स्टिङ अपरेसनको विषय छ, स्टिङमा चाहिँ अब कुनै पब्लिकले 1000 रुपियाँ दियो, अब उसलाई चाहिँ घुस खुवायो भन्ने लाग्छ, एउटा पार्ट त्यो भयो। अर्को चाहिँ अब 1 लाख 2 लाख कामला गर्दाखेरि 10 लाख 20 लाख देखाउ, अब हामीले चाहिँ अनुरोध गरिरहेका छौँ, कसैले पैसा मागेको कुनै काम रोकेर चाहिँ पैसा मागेको भएदेखि त्यो गराएर हामीसँग सम्पर्क राख्नुहोस्, हामीले त्यो विषयमा चाहिँ हामीले ऊ गर्छौँ, स्टिङ गर्छौँ भन्ने। अब सोझै गएर हाम्रो अदालती प्रक्रिया, हाम्रो कानुनले के भन्छ भने, कसैले हामीले फुत्त त्यहाँ पैसा दिएको देखियो भनेर पनि हामीले सोझै पक्राउ गर्न सक्ने चाहिँ त्यो छैन। किन भन्दाखेरि के प्रयोजनमा दियो भन्ने पहिला प्रष्ट हुनुपर्छ होइन, उसको निजी काम हो कि अथवा अरू केहीमा दिएको हो कि खुसीले दिएको हो कि होइन, त्यो त हामीलाई त त्यो हुँदाखेरि, जस्तो मानौँ कुनै कर्मचारीले हाम्रो सार्वजनिक कामसँग सम्बन्धित विषयमा चाहिँ उसले चाहिँ पैसा माग्यो ऊ गर्यो भनेदेखि अख्तियार कार्यालयमा सम्पर्क गरी, जस्तो हामीले गरेका स्ट्रिङहरूमा यही अस्तिको भन्नु मोहनदेव मल्लले चाहिँ होइन अब पैसा माग्यो भन्ने कुरो निवेदन आयो, हामीले अख्तियारले आफूले स्ट्रिङ गरेर अनि त्यही अनुसार अहिले मुद्दा दायर भइसकेको अवस्था छ होइन, उसले काम रोकेर होइन त्यो पुष्टि पनि हुनु पर्यो नि, किनभने उसले चाहिँ काम रोकेको पनि पुष्टि उद्घारे मागेको, उसले चाहिँ पैसा पनि
1: भुक्त भाषामा भन्दा आपराधिक कार्य हुनलाई मनसायपूर्वक
0: उसले चाहिँ उसले मनसायपूर्वक चाहिँ पैसा नभइकन म दिनमा भन्ने भयो, त्यो कुरा चाहिँ अब हामीले चाहिँ ऊ गर्दाखेरि होइन देखियो पनि, त्यो चाहिँ भनौँ न हामीले हामीलाई आएको जानकारी त्यो भिड हो, त्यहाँ भएपछि हो र चाहिँ यसले गरेको भन्ने भयो होइन, त्यसले चाहिँ
1: हजुर। अब अन्तिममा सर हामी अन्तिममा छौँ है, अब रेडियो सुन्ने श्रोताहरू सरकारवालाहरू जति पनि हुनुहुन्छ, यो भ्रष्टाचार जन्य कार्यलाई रोकथाम गर्न सुशासन कायम गर्नको लागि जति पनि हामीले आज धेरै विषय यो यहाँले हुनै नदिनको लागि यहाँहरूले काम गरिरहनु भएको छ होइन, जनचेतनाका पालिकाहरूसँग गएर कार्यक्रमहरू गरेको पनि हामी यता कता सुन्छौँ, चाहिँ अन्तिममा यहाँको भनाइ सन्देश के रहन्छ, नागरिक अपेक्षा
0: मेरो चाहिँ के हो भन्दाखेरि यो हामी आफै सतर्क हुनुपर्छ सबभन्दा पहिलो कुरो त
1: हजुर,
0: कुनै विषयमा के हो भने यो पब्लिक अवेर भएर त्यो विषयमा अलिकति साह्रो के पब्लिकले अलिकति के हो पैसा दिनुपर्ने कुरो के हो, तपाईँलाई पैसा दिनुपर्ने कुरो चाहिँ के हो, थप दिनुपर्ने कारण के हो भनेर अलिकति कारण खोजिदिने अथवा अलिकति ऊ गरिदिने हो भने एउटा त धेरै कम हुन्छ भने, अर्को विषय चाहिँ त्यसरी दुःख दियो भनेदेखि हामी कहाँमा आएर चाहिँ होइन हाम्रो अनलाइनबाट पनि फोनबाट पनि गर्न सकिन्छ 9855538888 पनि टिपाउन सकिन्छ त्यस्तो कसैले गर्यो भने अर्को विषय चाहिँ के हो भने उहाँहरूले के हो त थप दिनुपर्ने के हो रसिद दिनुहोस् भन्ने अथवा चाहिँ अब ऊ गर्ने हो भनेदेखि होइन आफू पब्लिक अलिकति अवेर भयो
1: सचेत भएर प्रश्न र केका लागि भन्ने भने
0: अलिकति त्यसै पनि ऊ हुन्छ र हामीले के हो भने सबै कुरो अख्तियारले मात्र रोकेर पनि सम्भव हुँदैन होइन सबै निकायहरूले सामूहिक दायित्व नागरिक पनि हो पत्रकार पनि हो अरू सर्वसाधारण पनि हो र जो जति पनि हुनुहुन्छ हामीले आफ्नो आफ्नो ठाउँबाट चाहिँ वाइ भन्ने चाहिँ ऊ गर्यो भने किन किन मैले पैसा दिने भनौँ भने चाहिँ अथवा चाहिँ के का लागि मैले पैसा दिन्छु यो होइन मैले यसको रसिद पाउँछु त अथवा मैले यो के ऊ गर्नुपर्ने मेरो गुनासो गर्ने छ त तपाईँको हाकिम कहाँमा चाहिँ जाउँ त म भन्ने हो भने त त्यसले हाकिम कहाँ गएर चाहिँ यसो गर भन्न सक्ने भने अलिकति फरक पर्छ ज होइन निकै फरक पर्छ हाकिम कहाँ उजुरी सुन्ने कहाँ गर अथवा हाकिम कहाँ गर त्यो गर्ने हो भने यसले यसरी पैसा मागौ भन्ने हो भनेदेखि पैसा खुवाउनु पर्दैन त्यो त्यो गरिरहन पनि पर्दैन हामी कहाँ आइरहन पनि पर्दैन होइन त्यति गर्दा पनि भएन भने त हामी त छँदैछौँ हामी
1: हजुर
0: त्यही प्रयोजनको लागि
1: पहिला त नागरिक सचेत हुनु पऱ्यो प्रश्न गर्नु पऱ्यो भन्ने हस् आजको रेडियो बहसलाई यहाँनिर टुङ्ग्यौँ आदरणीय श्रोताहरू आजको रेडियो इजलास कार्यक्रममा हामी भ्रष्टाचार विरुद्ध अख्तियार सुशासन जवाबदेहिता र नागरिक अपेक्षाका सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख झनेन्द्र प्रसाद चापागाईसँग बहस गऱ्यौँ र महत्त्वपूर्ण समय र तार्किक बहसका लागि अख्तियार प्रमुख नेपालगञ्ज कार्यालयका प्रमुख झनेन्द्र प्रसाद चापागाई सरलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद सर
1: आदरणीय श्रोताहरू यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै भ्रष्टाचार नियन्त्रणका लागि तपाईँ आफै सचेत हुनुहोस् र के का लागि भन्ने प्रश्न गरौँ सुशासन कायम गर्ने दायित्व हामी सबैको हो समन्वय र सहकार्य गरौँ भन्ने अनुरोध गर्दै आजको रेडियो इजलासबाट प्राविधिक साथीसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु शुभ दिन नमस्कार
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
2: आया मरे नि बाबा। आया
1: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
3: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
2: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
1: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
3: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
1: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै
3: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Mania Extreme Energy Drink.
1: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाइ हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैंचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क फोन नम्बर 98582019।

0: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घन्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा।

0: नेपालगञ्ज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज 10।

राम्रो शिक्षा सधैं महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगात्मक तरिकाबाट। पढाइसँगै खेलकुद, संगीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाइ बोलाई लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
2: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
2: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा

0: नेपालगंज को फुलटेक्रा में रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताब भित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582928

0: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
1: सम्पर्क फोन नम्बर 98 88 28 820।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840 26435।

0: drip on ya.
1: Extreme energy drink.
2: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
3: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डरगार्मेन्ट्स होम एप्लायन्सेस फुड्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: सबैभन्दा पहिले मुख्य खबर प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची दुई दिन सार्वजनिक बिदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण साबिकको 45 दिनबाट बिदा घट्यो प्रार्थना र खाजाको समय पनि तोकियो डिडिसीबाट सित्तैमा दुध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन वार्षिक 78 लाख रुपियाँ जोगिने किसानको बकेउता भुक्तानीमा खर्च गरिने आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठक बस्दैछ आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दुध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ उहाँले डिडिसीका कर्मचारीले नियम विपरीत दैनिक दुध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रुपियाँ जोगिनेछ दुग्ध विकास संस्थान अहिले घाटामा छ किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन् तर कर्मचारी वार्षिक लाखौं रकमको दुध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बकेउता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ आज सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ तराईका 1-2 ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ हिमाली भागमा हिमपातको सम्भावना छ राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाडी क्षेत्र को 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाले मेघगर्जन चट्याङ र हावाहुरीसहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको
5: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जलस्रोत विधेयक 2083 मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो। अहिले कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको सङ्घ प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानुनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै जल उत्पन्न विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ। मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढाएको जनाएको छ। तनहुँको देवघाट गाउँपालिका 4 126 MW क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 फागुन 7 सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो। तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धसला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ। आयोजनाबाट वार्षिक 520.78 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। सञ्चित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका 4 गाईघाट स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ। आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैङ्कको अनुदान सहयोगमा तयार गरिएको हो। अब विदेशको खबर। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारिकमा तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाइँपछि इरान, अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रिल 11 र 12 तारिकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए, तर त्यसमा सहमति जुट्न भने सकेन। विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो, तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 रायपुरमा सुरु हुनेछ। आरसिबी 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अङ्कसहित तालिकाको 8 स्थानमा छ। आइपिएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइपिएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक बिदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण, साबिकको 45 दिनबाट बिदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो। डिडिसीबाट सित्तैमा दुध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन, वार्षिक 78 लाख रुपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी, आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर फुले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो दाइ? हो
1: लाउन। अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउन पाए हुन्थ्यो। लाउन दाइ के गर्ने होला, लाउन।
1: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है सबै काम छाडेर।

0: सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो बोल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी HA आयुर्वेदा अध्ययनपछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो। अनुभवी शिक्षक, आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण। सम्पर्क भर्ना शाखा 98580604417 98415553383। ठेगाना नेपालगञ्ज 10 बाँकी। आजै भर्ना गर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ।
6: यो बच्चा कति रोको रोई गरेको होला, बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खाली रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
7: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको, के भयो नानीलाई, को हुनुहुन्छ घरमा?
6: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
7: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो, जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 582780।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
5: खुल्यो
6: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
5: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
6: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
5: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
6: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-125-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717।
2: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
3: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
2: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
2: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
3: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
2: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
2: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
3: 24 घन्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
2: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
5: विशेषताहरू, दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
6: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-85-49-451।
7: नाक, कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
8: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक, कान, घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा, हप्ताको सात दिन

0: नेपालगंज को फुलटेक्रा में रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताब भित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन नेपालगञ्ज, सम्पर्क फोन नम्बर 9858 29849।

0: time take.
1: आमा राति छ कता जान लाग्नु भयो नि
2: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
1: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
2: कति राम्रो सल्लाह दिएको सानो तिमीले
1: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toilet pony, yeah. Extreme energy drink.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सुन्नु न यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि
4: हो त हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो कहाँ होला र त्यस्तो सुविधा खोइ
3: किन चिन्ता लिएको नि हजुरले न तयारीको झन्झट न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता घुम्ने रुटको सबै व्यवस्था छ घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा हजुरलाई थाहा थिएन र यो कुरा मलाई त धेरै पलदेखि थाहा थियो नि
4: अह कति बाठी बिहानको सूर्य साँझको मिठो हावा आहा तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो उसो भए यात्रा आजै सुरु गरौँ न त तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन सधैँका लागि सम्झनै पर्ने नाम रहेछ
3: हजुर स्वदेश होस् या विदेश तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ टिकट बुकिङदेखि भिजासम्म होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो सजिलो र भरपर्दो छ
4: साथै परिवारसँग रमाइलो पल हनीमुनका अविस्मरणीय सम्झना सफारी समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ त्यति मात्र कहाँ हो र कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन् अब ढिला नगर्नुहोस् आजै बनाऊ घुम्ने योजना
3: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यु रोड नेपालगञ्ज
4: सम्पर्क नम्बर 9858535553 र 9852523553 इमेल info@tulsiholidays.com

0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको प्रविधि मैत्री शिक्षा साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98 84 46 291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजा।
2: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
3: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
4: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98 69 64 581।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेसनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081551462, 98584 र 98582046।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555035।

नेपालगंज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगंजको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगंज 12 मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदै छ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717।
2: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
3: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
2: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
2: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
3: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
2: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
2: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
3: 24 घन्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
2: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
10: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
10: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
10: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
10: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
10: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
10: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
10: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
11: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस

0: नेपालगंज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगंज 10।

0: भविष्यको लागि कस्तो स्कुल हुने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू: विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081536012।
2: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यावहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी, नेपालगञ्ज, बाँके। फोन नम्बर 98486297।
3: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: drip on ya. Extreme energy drink.
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
2: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने

0: वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासाङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98050 49451।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, साङ्गठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्त्वपूर्ण हुन्छ। अब आरोहीहरू तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण सुरु हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रुपियाँ भन्दा बढी सङ्कलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराति पक्राउ गरेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सिइओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सिआइबीले जनाएको छ। ललितपुरको मानभवन बस्दै आएका 63 वर्षीय पाण्डे विरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको हो। नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र ब्याङ्कले आज फेरि निक्षेप सङ्कलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 75 खर्बभन्दा धेरै पुगेको छ। केन्द्रीय ब्याङ्कले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप सङ्कलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र ब्याङ्कले जनाएको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पुरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढेको छ। हिजो एकै दिन तोलामा 4,400 रुपियाँले बढेको सुनको भाव आज तोलामा 700 रुपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,02,900 रुपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रुपियाँले बढेको छ। हिजो चाँदी तोलामा 355 रुपियाँले बढेको थियो। हिजो तोलाको 5,695 रुपियाँ रहेको चाँदीको भाव आज 5,710 रुपियाँ पुगेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी सञ्चालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाब दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा सुरु हुनेछ। आरसिबी 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अङ्कसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा बैङ्कका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैङ्कले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आइपिएल क्रिकेटमा आज आरसिबी र कोलकाता खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: Mania.
1: Extreme energy drink.
2: आमैनी सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
3: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस फुड्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
4: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699 64581
5: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
6: ए तिमी यति चिन्तित किन के भयो फेरि
5: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
6: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
5: कस्तो खबर
6: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
5: ए साँच्चै
6: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
5: ए त्यो त झन् राम्रो
6: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
5: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
6: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
5: यो त पुरा प्याकेज जस्तै भयो नि
6: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
5: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
6: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
1: ए त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 मा रहेको गणेशमान चोक स्थित ब्राइट लाइन स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ।
2: हजुर, नर्सरी देखि कक्षा 8 सम्म सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल गणेशमान चोक नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै सम्प

राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन, कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, संगीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर, फोन नम्बर 98145 94485।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582980।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: ह्यात तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बाल मैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555

0: विशेषताहरू विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
1: उत्कृष्ट शैक्षिक वातावरण भएको
0: छात्रवृत्तिको व्यवस्था भएको
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज उपमहानगरपालिका 13 बाँके बगिया
1: सम्पर्क फोन नम्बर 081536012
2: नेपालगञ्ज 9 अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू बालमैत्री वातावरण विद्यार्थी केन्द्रित सिकाइ अनुभवी तथा दक्ष शिक्षक आधुनिक शिक्षण विधि अनुशासित सुरक्षित र शान्त वातावरण अतिरिक्त क्रियाकलापमा विशेष जोड पीजीदेखि कक्षा 9 अध्ययनको सुविधा आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस् भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके
3: सम्पर्क फोन नम्बर 98488220

0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको प्रविधि मैत्री शिक्षा साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98 84 46 291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा।

0: नेपालगञ्ज १० भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज 10

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नमस्कार म भोजनर बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर सुरु भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। सङ्घीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए। फर्केकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले नै जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी र राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक सुरु भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रुलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसङ्ख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैङ्गिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरुद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रुपियाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1,24,41,00,000 रुपियाँ रोयल्टी सङ्कलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण सुरु भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

82 सालको चैत मसान्तसम्म धितोपत्र बजार पुँजीकरण 48.32 अर्ब रुपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण 44.25 अर्ब रुपियाँ थियो। कुल गृहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढेर 73.23% पुगेको छ। नेप्सीमा सूचीकृत कम्पनीहरूको सङ्ख्या एक वर्षमा 270 बढेर 294 पुगेको छ, जसमध्ये बैङ्क, वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालु आर्थिक वर्षको 9 महिनामा 1.32 अर्ब 36 करोड रुपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41.53 अर्ब रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थाथलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन आइओएमले घोषणा गरेको छ। सुडानका लागि आइओएमका मिसन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थाथलोमा फर्कने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ्दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झन्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छुट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिङ्क ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झन्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव सङ्कलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कुल क्यालेन्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः सुरु गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 सुरु हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः सुरु, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। सङ्घीय सरकारको कार्यविभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।

0: यो बच्चा कति रोगको रोई गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोई गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनु भएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यहाँ कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला।
2: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो।
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98689064581।
7: Back to back. In this song on. Stay tuned.

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।

0: California. Extreme energy drink.
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
4: चट्याङ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक

0: प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
1: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्युरोन नेपालगञ्ज।
0: सम्पर्क नम्बर 9858335553 र 9852523553। इमेल info@tulsiholidays.com।
2: नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 9848226200।

0: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
0: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
1: आजै आउनुहोस्। नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
0: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: sip on ya.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ ब्रिनोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
7: नेपालगंज एक खजुरा रोड में अवस्थित एक उदयमान शैक्षिक गंतव्य हो स्टार फ्यूचर सेकेंडरी स्कूल 2069 साल में स्थापना भएको यस स्कूलले छोटो समयमै गुणस्तरीय शिक्षा को क्षेत्र में छुट्टै पहिचान बनाउन सफल भएको छ नर्सरी देखि कक्षा 10 सम्म संचालन में रहेको यस विद्यालय में अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षा में समर्पित छन् विद्यालयका मुख्य विशेषताहरू अनुभवी तथा समर्पित शिक्षक शिक्षिका सुरक्षित यातायातको सुविधा खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको बालमैत्री तथा रमणीय वातावरण मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली आधुनिक कम्प्युटर ल्याब भएको उज्ज्वल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ नयाँ शैक्षिक सत्र 2083का लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्
8: सम्पर्क फोन नम्बर 98442708 र 98157703000

नेपालगञ्जबाट मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्जबाट मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98580 32100।

0: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर केही आइडिया छ भने दिनुहोस् न।
1: म पनि यही सोचमा थिएँ, धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल नेपालगञ्ज।
0: त्यस्तो के छ र त्यहाँ?
1: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
0: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
2: हजुर, नर्सरीदेखि कक्षा 8 सीमित सिट छ। आजै निर्णय लिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै

0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यावहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ।
1: सम्पर्क फोन नम्बर 98586 56773।
0: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी।
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
3: होप इन्टरनेसनल एकाडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि सम्पर्क 081551462, 98584462 र 98582046।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको, आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98486 46291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज 20 राजा।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
5: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड बाके संचालक पूरण चौधरी।
4: संपर्क नंबर 9848206697 9858223697 र 9800143697।
3: बहिरोपण निवारण कार्यक्रम में सहभागी हौ, नियमित कान को जांच गरौ।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
8: नमस्ते सर।
9: नमस्ते
8: सर, गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
9: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नजाने मान्छे हो क्या, अरू क्लासतिर जाउन है। आकाश

0: तपाईँलाई भनेको थिएँ होइन।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
7: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
11: नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ, आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकाण्डो, बाँके। फोन नम्बर 98-584-6600।

0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बीच राजामा नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको प्रविधि मैत्री शिक्षा साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98 84 46 291।
0: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा।

0: नेपालगञ्ज १० भिरकुटीनगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क फोन नम्बर 98511 48119।
0: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज।

0: नेपालगंज को फुलटेक्रा में रहेको सिद्धार्थ विद्या सदन, यहाँ विद्यार्थीहरु पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताब भित्र सीमित छैन, अब तपाईका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरु: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन नेपालगंज, सम्पर्क फोन नम्बर 98582980।

0: कस्तो स्कुल हुने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012।
2: नेपालगञ्ज 9 अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू, बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय, नेपालगञ्ज 9, बाँके।
3: सम्पर्क फोन नम्बर 98-84-28-820।

0: साथै सुनाई बोलाई लेखाई र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ।
1: त्यो त राम्रो रहेछ। शिक्षकहरू चाहिँ कस्ता छन् नि? सुविधा छन् कि केही? अन्य सुविधाहरू पनि छन् कि?
0: छ नि, अनुभवी र दक्ष शिक्षक छन्। अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ। सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ।
1: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु।
0: हजुर, आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है।
2: हाम्रा विशेषताहरू:
0: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको।
2: लिटिल होराइजन मन्टेसोरी, नेपालगञ्ज 4 बाँके।
0: सम्पर्क नम्बर 98481 78388।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
4: हुन्छ
5: हुन्छ
3: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न Beer Dentalमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क Beer Dental क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजामा नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्यो। वैशाख 8 गते हुने प्रवेश परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः 75%, 50% र 25% छात्रवृत्तिको सुविधा छ। आजै सहभागी हुनुहोस्। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, प्रविधि मैत्री शिक्षा, साइन्स र म्याथ ल्याब, बाल मैत्री वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड, सुरक्षित र अनुशासित वातावरण भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 98-486-4291।
4: मुन्तारा इङ्ग्लिस मिडियम हाई स्कुल नेपालगञ्ज बिस राजा।
6: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600+ अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 98-585-20-819।

राम्रो शिक्षा सधैं महँगो हुनुपर्छ भन्ने छैन, कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्यानिकेतन, नेपालगञ्ज 17 परस्पुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, संगीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खाने पानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ, आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्यानिकेतन, नेपालगञ्ज 17 परस्पुर, फोन नम्बर 98145 94485।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यही भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
2: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
2: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।

0: Toilet Pony, Extreme Energy Drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717।
6: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यवहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
4: सम्पर्क फोन नम्बर 98-585-773।
6: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 22 पुरैनी। शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 आइएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको सुविधा सम्पन्न होस्टेल, सीसीटीभीको निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सेट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
4: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98587 47

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657555.

0: बच्चेको लागि कस्तो स्कुल हुने होला?
1: ओहो,
0: बजारमा यति धेरै स्कुल छन्,
2: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
2: हो त, त्यहाँ त जेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
2: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
2: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
2: सम्पर्क फोन नम्बर 081-536-012। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा 9 सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
3: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580-29735।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकाण्डो, बाँके। फोन नम्बर 98584364।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: हेतरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: भर्ना खुल्यो। विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी एचए आयुर्वेदा अध्ययनपछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो। अनुभवी शिक्षक, आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण। सम्पर्क भर्ना शाखा 98580604417 98415553383। ठेगाना नेपालगञ्ज 10 बाँकी। आजै भर्ना गर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ।
4: नेपालगञ्ज 10 भिरकुटी नगरमा 2055 सालमा स्थापना भएको प्रभात मेमोरियल हाई स्कुल गुणस्तरीय शिक्षामा समर्पित छ। गेटदेखि नै सुरक्षित वातावरण भएको यो स्कुलमा सामाजिक र मानसिक रूपमा सुरक्षित, अनुशासित र संस्कारयुक्त सिकाइ छ। विशेषताहरू: सीसीटीभी सहित सुरक्षित वातावरण भएको, आधुनिक आईसीटी ल्याब भएको, विद्यार्थी केन्द्रित र व्यवहारिक सिकाइ भएको, बालमैत्री वातावरण, यातायातको सुविधा, शैक्षिक गुणस्तरमा प्रतिबद्धता। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 98511 48119।
4: प्रभात मेमोरियल हाई स्कुल, नेपालगञ्ज 10 भिर।

0: नेपालगञ्ज खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू: अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844 82

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाइ।
2: प्रविधिलाई उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने व्यस्त राख्ने तरिका जान्छ, त्यो तरिकामा शिक्षक अब्बल ठहरिएको दिनमा यो जे गरे पनि ठिक हो, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ पछि फर्किनु पर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्युआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पुँजीकरण 48.32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्दै चीनसँग व्यापार, प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत।
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बङ्गलादेशका खेलाडीको आइसिसी वरियतामा सुधार, आइपिएल क्रिकेटमा आज राति बेङ्गलुरु र कोलकाता खेल्दै।
3: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ,

0: प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अरियालले भोलि बिहान 11 बजीसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बागेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री बागेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक सुरु हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल सुरु भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरे। एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनुपर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देमेले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी सुरु भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ्यो, तर काङ्ग्रेस संसदीय दलका नेता आङदेम्बेले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रुलिङ गर्नुपर्ने अडान लिनुभयो।
1: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौँ प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? हामी त फेरि पनि भनिराखेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखौँ। उहाँको उपस्थिति अनिवार्य छ, छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा प्रश्नहरूको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
2: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौँ, तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन, कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउनु सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिनँ।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजीसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपाको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
3: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल सुरु भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दङ्गालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी सङ्कट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक सङ्कटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रममा दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्।
0: नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित मन्त्रालयको संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसङ्ख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैङ्गिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
3: नेपाली काङ्ग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाडौँमा आयोजना गरेको बृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनैतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी काँग्दै बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेकले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरुद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रुपियाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमाल आरोहणका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड 41 लाख रुपियाँ रोयल्टी सङ्कलन भएको छ। अहिले अनुमति लिएका सबै सो हिमालमा आरोहण सुरु भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 गरी 5 हिमालमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा विद्यालयको बर्खेर हिउँदे विधा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: पढाइले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालासँग कुराकानी गर्नुभएको छ।
1: हामी कहाँ मिन 50 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँमा, त्यसैले काठमाडौँमा मिन 50 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भनेदेखि कृषकहरूका सन्तानहरू पढ्छन् स्कुलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो, शिक्षक पनि कृषकहरू हुन्, त्यो किसिमकोबाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन, मिन 50 पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो, एउटा मलाई लाग्छ त्यसरी हो। उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ, यसो हेर्दाखेरि वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। अब कति दिन पढाए हुन्छ भनेर भन्ने चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ। चाइनिजहरूले 7 बजीदेखि क्लास लिँदा रहेछन्, उनले 2 दिन छुट्टी गर्दैन, उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्। अब हाम्रो नियति के रहेछ भनेदेखि, न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्न सकियो, न व्यस्त राख्ने किसिमको कला जाने। शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो, त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन, पाठ्य पुस्तकको भाषा पनि हुँदैन। नर्वे, फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नु हो भने शिक्षक नै पाठ्यक्रम। अब शिक्षकलाई के भन्छ, यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ, चाहिँ उद्देश्य चाहिँ यो हासिल हुनुपर्छ। अब हाम्रो शिक्षकको चलन जति के रहेछ, सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ। युरोपमा हेर्नु हो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेको। शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या। अब केटाकेटी एआईमा जोडिसके, किताब पढाएर हुन्छ, त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग नआइकेर
2: जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी पहाड हिमालतिरको एउटा छ, त्यहाँ बस्निनु सक्ने अवस्था हुन्छ 6 महिना। अब काठमाडौँ उपत्यकामा अझै फरक छ, यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असहजता सृजना गर्ने सम्भावना देख्नुहुन्छ?
1: अघि हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भनेर भन्छ। अब हाम्रो शिक्षक के गर्दो रहेछ भनेर मैले डोल्पाको शिक्षकलाई हेरेँ, मैले मनाङको शिक्षकलाई हेरेँ, उहाँहरू के गर्ने चाहिँ बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि उ गर्छन्, अब हामी त हिँड्यौँ। अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो है, गुणस्तरको मानक यो है, यो मानक पुरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्नु पऱ्यो नि। त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पऱ्यो क्या। पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भएको हुनाले त्यसैले स्थानीय विधा देऊ, निर्णय गर भनेर भनेर दिएको कारण त्यो हो। जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौँ, गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भन्ने बोक्नै सकेन।
2: यसमा यहाँको सुझाव के छ यो शिक्षण विधि सुधारका लागि?
1: मैले चाहिँ देखेको के हो भने शिक्षक शिक्षक शिक्षक हो, माटो सुहाउँदो पनि एउटा कुराकानी हो, उहाँहरूको जोस सुहाउँदो पनि हो। जोसकोलाई चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नुभएको छ सम्मान गर्छु। त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौँ नि, शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पऱ्यो क्या। अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पऱ्यो। अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पऱ्यो। यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि प्रोजेक्ट वर्क दिएर हुन्छ कि विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि व्यस्त राख्ने तरिका जान्ने वा कमाउने किसिमको कुराकानी गरेर कमाएर यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्न त पाइन्छ तर पछि फर्किनुपर्ने अवस्था हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको देखिएको छ। 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल ब्याङ्किङ तथा क्युआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल राष्ट्र बैङ्कका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रुपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल ब्याङ्किङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यता क्युआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,00,000 बराबरको कारोबार भएको छ।
3: धितोपत्र बजार पुँजीकरण 48 खर्ब 32 अर्ब रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण 48 खर्ब 32 अर्ब रुपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण 44 खर्ब 25 अर्ब रुपियाँ थियो। कुल गृहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढेर 73.23% पुगेको छ। नेप्सीमा सूचीकृत कम्पनीहरूको सङ्ख्या एक वर्षमा 270 बढेर 294 पुगेको छ, जसमध्ये बैङ्क, वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालु आर्थिक वर्षको 9 महिनामा 1 खर्ब 32 अर्ब 36 करोड रुपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41 अर्ब 53 करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
0: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अङ्कले घटेर 2740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अङ्कले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 66 करोडको कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 कित्ता सेयर 2 अर्ब 80 करोड रुपियाँमा किनबेच भएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: बाँके बर्दिया दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 98580 43888 कार्यालय प्रमुख, 98580 45788 सूचना अधिकारी र फोन नम्बर 081550626 081550627 फ्याक्स नम्बर 081550426 24 घंटा संपर्क करना सकिने मोबाइल नंबर 98580 53488 साथै पैसा नलाग्ने टेलीफोन नंबर 107 मा समेत संपर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डिपी अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। अर्यालकै सिफारिसमा राष्ट्रपति पौडेलले हिजो सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
0: गएको फागुन 21 गति सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाडौँमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एनए रोना आन कार्तोसले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीलाई पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो।
1: मुकुमलुङ अर्थात् पाथिभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तानसेप चुम्बो तथा मुकुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केबल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले गैरकानुनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केबल कार निर्माण अघि सारेको आरोप लगाउनुभयो।
0: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 को एसिईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसिई पुरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
1: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा नीलगाई र बदेलको संख्या बढेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाडी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखुघारी र घाँसखारीमा लुकेर बस्ने यी वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भूराजनीतिक तनावले नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन्। सन् 2017 ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेन्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भूराजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजुद दुवै पक्षले सम्बन्धपूर्ण रूपमा बिग्रन नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनुभएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनावबीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण सङ्कटले चीनमाथि आर्थिक दबाव बढाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
1: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बङ्गलादेशका खेलाडीहरूको आइसिसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मिरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बङ्गलादेशका खेलाडीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बङ्गलादेशका कप्तान नजमुल हुसेन सान्तो एकैपटक 16 स्थान सुधार गरेर 24औंमा पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 35औं स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बोलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64औं स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13औं स्थानमा आइपुगेका छन्। मिरपुर टेस्टमा बङ्गलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनसिप क्रममा बङ्गलादेशको यो पहिलो जित हो। दुई खेलको टेस्ट श्रृङ्खलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिल्ट हल्टमा सुरु हुनेछ।
0: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेङ्गलुरु र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 7:45 सुरु हुनेछ। प्रतियोगितामा बेङ्गलुरु 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। आइपिएलमा यी दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेङ्गलुरु 15 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई,
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्युआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पुँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो,
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बङ्गलादेशका खेलाडीको आइसिसी वरियतामा सुधार, आइपिएल क्रिकेटमा आज राति बेङ्गलुरु र कोलकाता खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
2: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
1: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
2: कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभलसँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
1: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
2: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
1: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
2: सम्पर्क नम्बर 98585553 र 98512253। इमेल info@tulsiholidays.com।
3: वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो
4: हो। तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ।
3: अनि वनमा आगो किन लाग्छ त?
4: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
3: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
4: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्ररी निभाऊ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ।
3: आउनुहोस्, डढेलो रोकौँ, वन जोगाऊ, भविष्य बचाऊ, वन जोगाऊ, जीवन बचाऊ, डढेलोबाट भविष्य बचाऊ।
4: हामी सचेत, वन सुरक्षित, हरियो वन हाम्रो सम्पत्ति।
3: डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: Insomnia.
1: Extreme energy drink.
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।

0: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
0: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
0: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
0: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: ल है म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
2: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
1: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोश हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
3: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
1: एम्बुलेन्स र अरू चार पाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
2: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
1: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
3: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
4: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ, जीवन रक्षा गरौँ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार, दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सुक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
12: अब मेरो बच्चाको पढाइ सुरु गर्ने बेला भयो। राम्रो स्कुल छानौ भनेको सबभन्दा ठुलो जिम्मेवारी जस्तो लागिरहेछ। छवि सर, केही आइडिया छ भने दिनुहोस् न।
13: म पनि यही सोचमा थिएँ, धेरै बुझे, धेरै ठाउँ हेरे अनि अन्त्यमा रोजे ब्राइटल्यान्ड स्कुल, नेपालगञ्ज।
12: त्यस्तो के छ र त्यहाँ?
13: नर्सरीदेखि कक्षा 8 अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ। यति मात्र होइन, यहाँ अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनुशासन र संस्कारमा विशेष ध्यान दिइन्छ। बच्चाको आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिने गरिन्छ। म त एकदमै खुसी छु आफ्नो बच्चालाई यहाँ पढ्न पठाउँदा।
12: ए, त्यसो भए म पनि अब मेरो बच्चालाई नेपालगञ्ज 10 रहेको गणेशमान चोक स्थित ब्राइटल्यान्ड स्कुलमा नै भर्ना गर्छु। तपाईँ पनि आफ्ना नानी बाबुहरूको उज्जवल भविष्य चाहनुहुन्छ भने ढिलो नगर्नुहोस्। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
14: हजुर, नर्सरीदेखि कक्षा 8 सम्म सीमित सिट छ। आजै निर्णय लि आफ्नो सिट सुनिश्चित गर्नुहोस्। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, गणेशमान चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081-536-820, 081-531-324। ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, विश्वासिलो शिक्षा, उज्जवल भविष्य। आजै सम्पर्क।

0: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कारवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाडी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको 3 दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: संरचनामा देखिएका विसङ्गति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनु पर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
3: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यसकारण म सभामुख ज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
2: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
4: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्ता पक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
2: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
5: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौँ। सत्तारूढ दलले आफ्नो मुना खुसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले, अब त समयहरू हुन्छ नि त, नित्यता कार्यक्रम पनि त्यसको समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
2: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
6: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि, जस्तो विधेयकहरूको टेबल गर्ने, विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो, कोही सार्वजनिक जरुरी महत्त्वका प्रस्तावहरू भए, तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन्, ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ।

0: यद्यपि यस्तापट्टि वेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै
1: कार्यपालिकासँग सरकारसँग त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौँ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
2: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
3: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौ, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ, त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजाप्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौँ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू, योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
2: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानुनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
2: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
5: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान,
6: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
5: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर, कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध
8: कृषि क्षेत्र म व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई कृषि पेशा है मर्यादित बनाए उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई
7: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
8: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
7: सफल उद्यमी बनियो व्यवसाय हे निरन्तरता दि आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई
8: थप आवश्यक सरसल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा
7: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बांके

0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शङ्खुवासभा ताप्लेजुङको सङ्गम स्थलमा पर्ने गुफा बजार आजभोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोक मार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सडक सञ्चालनमा आएपछि यात्रा
1: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचडको भिडले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे, होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शङ्खुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
2: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
1: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सडक आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो, अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
3: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त
1: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
4: बसन्तपुरबाट चाहिँ ध्वनि गरेर ल्याउँथ्यौँ, यहाँ ध्वनि गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भयो, त्यो चुङ्ग्रीको अब दुनेको छ त अझै पनि छ होइन।
1: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ, रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
5: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिनजुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवनस्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
1: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनजीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, सिआइएन रेडियो तिनजुरे, बसन्तपुर 13 थुम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
6: यो देशको मूलधारमा जोडियुन्, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
0: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: कस्तो भोगाई गरिरहेका छन् अपेक्षा कस्तो छ? दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले लिपु खोलाभन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसनै भनौँ नि त, त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिँढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
5: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
4: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
5: नेपाली
4: बोल्दैनन्।
5: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
4: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
5: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
4: कुटी नाभी गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै एकिन जनसङ्ख्या त मलाई थाहा भएन, मलाई लाग्छ 2-3 हजार होला।
5: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
4: थाहा पाउँछन् कि नपाउनु,
5: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
4: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
5: यदि यो विषय समाधान विगतका कयौँ पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
4: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्ग्रो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झन्मारमा पर्छौँ भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन्, प्रशासनिक नियन्त्रणमा छन्, हाम्रो उसम नेपालभित्र नेपालको प्रशासनिक उसम नेपालभित्र नेपालको प्रशासनिक नियन्त्रणभित्र

0: गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु पर्छ।
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्थ्यौँ, अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सडक पुगिसकेको छ, 3-4 घन्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: लाग्छ, उताबाट 4 घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ, पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा, अब सडक पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घन्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: होइन, बनिएको छ तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेको छ, बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ। 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ, आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नु पर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सडक विभागले।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर 2 मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।

0: पे QR में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे QR नेपाल का अपने QR।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोन को समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: of the year 2024 र 2025 को सम्मान Citizens Bank विश्वास को नाम Citizens Bank हजुर को प्रगति को सहयात्री।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
3: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सिप र व्यवहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584364।

0: आफै बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा, नानपाडा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्कोपी जाँच इसिजी इजी एनसिभी एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो रोयल क्याफे भएको बिल्डिङ नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: भर्ना खुल्यो। विगत 18 वर्षदेखि स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको नेपालगञ्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी एचए आयुर्वेदा अध्ययनपछि औषधि पसल खोल्न मिल्ने एवं डिप्लोमा इन फार्मेसी कार्यक्रमहरूमा भर्ना खुल्यो। अनुभवी शिक्षक, आधुनिक सुविधा र उत्कृष्ट शैक्षिक वातावरण। सम्पर्क भर्ना शाखा 98-580-60417, 98-415-55-3383। ठेगाना नेपालगञ्ज 10 बाँकी। आजै भर्ना गर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्। बिदाको दिन पनि कार्यालय खुल्ला रहनेछ।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
17: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
18: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
17: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
19: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
20: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
19: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
21: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोली क्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
0: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
2: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
0: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
2: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभलसँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
0: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
2: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
0: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
2: सम्पर्क नम्बर 98-85-35-553 र 98-512-23-553। इमेल info@tulsiholidays.com।
22: वाह, कति सुन्दर हाम्रो वन, हरियाली, चरा, स्वच्छ हावा, कति राम्रो
23: हो। तर हाम्रो सानो लापरवाहीले यही सुन्दर वन डढेलोले खरानी बन्न सक्छ।
22: अनि वनमा आगो किन लाग्छ त?
23: चुरोट बिडी ननिभाइ फाल्दा, वनमा आगो बालेर ननिभाउँदा, खाना पकाएर आगो छोड्दा र सुक्खा पात पतिङ्गरमा आगो लाग्दा।
22: त्यसो भए वन जोगाउन के गर्नुपर्छ त?
23: वनमा फायर लाइन बनाऊ, नियमित गस्ती गरौँ, खाना पकाइसकेपछि आगो राम्री निभाऊ, सुक्खा पात पतिङ्गर व्यवस्थित गरौँ र डढेलो देखेमा तुरन्त खबर गरौँ।
22: आउनुहोस्, डढेलो रोकौँ, वन जोगाऊ, भविष्य बचाऊ, वन जोगाऊ, जीवन बचाऊ, डढेलोबाट भविष्य बचाऊ, हामी सचेत, वन सुरक्षित, हरियो वन हाम्रो सम्पत्ति। डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रुलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलिक अस्वाभाविक घटना हो।
3: उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
5: Obviously, the war in Iran is now overshadowing these.
4: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमानबीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमणसहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानुनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आइसिसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेसनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौँ डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनिया नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बिटिएसका एकजना सदस्यसहित कैयौँ व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बिचैमा उठेर हिँडेको विषयले मङ्गलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौँ, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौँ र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वादविवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रुलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक सुरु भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
7: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ्न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तिनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौँ।
2: संसदीय अभ्यासमा यो चाहिँ अलिक अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पुरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबुल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन र जतिखेर 4-5 बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशङ्कित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बिचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू
3: आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ सधैँभरि संसद चाहिँ यसका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र सम्वाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर त्यसको सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको

0: पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसङ्ग छोटकरीमा। सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तिनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। 2 दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरूमध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बिबिसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: झन्डै 1 दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चरको अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात् ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाब दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पक्क यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: UFO Megahertz Krishna Sar Jatthike Tez
1: Extreme Energy Drink
2: Time Check Aile Thik 9 Baje Ko Chha
3: Extreme Energy Drink Taste the Difference Feel the Energy
4: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईले चिन्ता लिनै पर्दैन यदि तपाई नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एकपटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448735 र 98082504037
6: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज छमा रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको, व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 98426226।

0: यो बच्चा कति रोगको रोइ गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोइ गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश। हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55 035।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: छोराछोरीको भविष्यको लागि कस्तो स्कुल लोज्ने होला?
4: ओहो,
3: बजारमा यति धेरै स्कुल छन्,
5: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
3: ए हो र?
5: हो त, त्यहाँ त जेएनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 भर्ना पनि खुलिरहेको छ नि।
3: मुख्य विशेषताहरू: विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
5: उत्कृष्ट शैक्षिक वातावरण भएको,
3: छात्रवृत्तिको व्यवस्था भएको,
5: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
3: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
5: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
3: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
5: सम्पर्क फोन नम्बर 081-536-012।

0: California.
1: Extreme energy drink.
2: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
3: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिदै आइरहेको होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
3: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि सम्पर्क 081551462 98584462 र 98582046।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, Extreme Energy Drink.
1: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
2: सम्पर्क फोन नम्बर 98488220।

0: भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
1: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580।

नयाँ वर्ष 2083, नयाँ सपना, नयाँ सुरुवात। तपाईँका बालबालिकाको उज्जवल भविष्यका लागि नेपालगञ्जमै स्थापित विश्वसनीय नाम हो मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल। यहाँ शिक्षा किताबमा मात्र सीमित छैन, जीवन उपयोगी सीप र व्यावहारिक ज्ञानमा समेत आधारित छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान कम्प्युटर ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन, सीसीटीभी क्यामेरा मार्फत सुरक्षाको व्यवस्था। नयाँ वर्ष 2083 लागि भर्ना खुला भइसकेको छ। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै छनौट गर्नुहोस्। सम्पर्क मेरीगोल्ड इङ्ग्लिस सेकेन्डरी स्कुल, नेपालगञ्ज 19, कारकान्दो, बाँके। फोन नम्बर 98584605।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
5: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: Toilet Pony, Extreme Energy Drink.
1: बच्चाको भविष्य पढाइले मात्र होइन, सही वातावरण, सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाइ हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा, संस्कार र नैतिकतामा आधारित सिकाइ, खेलकुद र अनुशासनमा विशेष जोड, कम्प्युटर, संगीत, खेलकुद, मार्शल आर्ट, चित्रकला, योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैंचा भएको, सुरक्षित परिसर, सीसीटीभी जडान भएको, फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको, छात्राका लागि छुट्टै शौचालय, शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ, सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क फोन नम्बर 98582019।

0: शैक्षिक नगरी नेपालगञ्जमा 45 वर्ष लामो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय। प्री नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालनमा रहेको यस विद्यालय 2013 देखि आईएसओ प्रमाणित विद्यालयका रूपमा क वर्गको पहिचान स्थापित गर्न सफल भएको छ। प्लस टू तहमा साइन्स, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता विषयहरूमा पठन पाठन, विज्ञान प्रदर्शनी, इन्टरनेट तथा यस युक्त कक्षा कोठा, सुरक्षित यातायात सुविधा र स्वच्छ खाने पानीको व्यवस्था, पुस्तकालय, अध्ययन कक्ष र मिटिङ हलको सुविधा भएको, सुविधा सम्पन्न होस्टेल, सीसीटीभी को निगरानी, संगीत शिक्षक, नृत्य शिक्षक र गीतको कक्षा भएको, इन्डोर तथा आउटडोर खेलकुदको सुविधा, उत्कृष्ट शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको सुनिश्चितता, यी सबैका लागि एक विश्वासिलो गन्तव्य जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय नेपालगञ्ज। विद्यालयमा भर्ना अभियान सुरु भइसकेको छ। सेट सीमित भएकाले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
1: जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगञ्ज, सम्पर्क फोन नम्बर 98587407।

नेपालगञ्जमा फरक पहिचान बनाएको विद्यालय हो लिभिङ स्टोन एकेडेमी। नेपालगञ्ज 6 रहेको यस विद्यालयमा पढाइ किताबमा मात्र सीमित छैन, खेल मनोरञ्जन र अनुभवबाट समेत सिकाइन्छ। प्री प्राइमरीदेखि नै आफ्नै डिजाइन गरिएको पाठ्यक्रम मार्फत पठन पाठन भइरहेको व्यवहारिक शिक्षामा जोड, एक विद्यार्थी एक ल्यापटप, आधुनिक मल्टिमिडिया शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र प्रदर्शनी, सुरक्षित सुविधा सम्पन्न वातावरण, पर्याप्त कक्षा कोठा, खेल मैदान, कार्यक्रम हल, संगीत र इन्डोर गतिविधि गर्न सकिने, सुरक्षित खानेपानी र व्यवस्थित शौचालय भएको, सवारी साधनको सुविधा समेत रहेको। नयाँ शैक्षिक सत्र 2083 लागि वैशाख 2 गतेदेखि भर्ना खुल्ला भइसकेको छ। आफ्ना बाल बालिकालाई सपना देख्न सिकाउने विद्यालय रोज्नुहोस्। सम्पर्क लिभिङ स्टोन एकेडेमी नेपालगञ्ज बाँके। फोन नम्बर 98426

0: नेपालगञ्ज खजुरा रोडमा अवस्थित एक उदयमान शैक्षिक गन्तव्य हो स्टार फ्युचर सेकेन्डरी स्कुल। 2069 सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। नर्सरीदेखि कक्षा 10 सञ्चालनमा रहेको यस विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाहरू गुणस्तरीय शिक्षामा समर्पित छन्। विद्यालयका मुख्य विशेषताहरू: अनुभवी तथा समर्पित शिक्षक शिक्षिका, सुरक्षित यातायातको सुविधा, खेलकुद र अतिरिक्त क्रियाकलापको उत्कृष्ट व्यवस्था भएको, बालमैत्री तथा रमणीय वातावरण, मोन्टेसोरीमा आधारित शिक्षण प्रणाली, आधुनिक कम्प्युटर ल्याब भएको। उज्जवल भविष्यको पहिलो पाइला सही शिक्षाबाट सुरु हुन्छ। नयाँ शैक्षिक सत्र 2083 लागि स्टार फ्युचर सेकेन्डरी स्कुलमा भर्ना हुनुहोस्।
1: सम्पर्क फोन नम्बर 9844820708 र 9815577300।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: चर्चा छ मार्केटमा हाम्रो नाम घन्किन्छ।
3: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
4: हेतरिका किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज 12 बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
3: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
4: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
3: अनि सुरक्षाको कुरा नि? अहिलेको समयमा त डर पनि लाग्छ हौ।
4: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
3: अनि शुल्क?
4: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
5: हाम्रा विशेषताहरू:
4: प्रविधि मैत्री शिक्षा,
3: गुणस्तरीय शिक्षण सिकाइ,
4: खेलकुदमा विशेष जोड,
3: शान्त र बालमैत्री वातावरण,
4: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
3: र स्कुल भ्यानको सुविधा समेत छ।
4: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल नेपालगञ्ज 12 बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: drip on ya. Extreme energy drink.
1: Happy Hope English Medium School नेपालगञ्ज 22 पुरैनीमा भर्ना खुल्यो। यहाँ पढाइ मात्र होइन, व्यवहारिक सिकाइ, अनुशासन र जीवन उपयोगी सिप पनि सिकाइन्छ। विद्यालयका विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। शैक्षिक सत्र 2083 लागि भर्ना खुला भइसकेको छ।
2: सम्पर्क फोन नम्बर 98586 56773।
1: ह्याप्पी होप इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 22 पुरैनी। राम्रो शिक्षा सधैँ महँगो हुनुपर्छ भन्ने छैन। कम शुल्कमै गुणस्तरीय शिक्षा दिने स्कुल हो जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। यहाँ पढाइ हुन्छ अन्तर्क्रियात्मक, विद्यार्थी केन्द्रित र प्रयोगत्मक तरिकाबाट। पढाइसँगै खेलकुद, सङ्गीत र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको हुँदा सिकाइ अझ प्रभावकारी छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक टोली भएको, कम्प्युटर र साइन्स ल्याब भएको, अनुशासित तथा सुरक्षित वातावरण, खानेपानी र बसको सुविधा भएको, पर्याप्त खेल मैदान भएको, अतिरिक्त क्रियाकलापमा विशेष जोड। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क जय बागेश्वरी विद्या निकेतन, नेपालगञ्ज 17 परसपुर। फोन नम्बर 98145 94485।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: नेपालगञ्जबाट मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जबाट मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582311।

0: नेपालगञ्ज को फुलटेक्रा में रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताब भित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582980।